0: नेपाल आएको थियो। मनसुन देशको पूर्वी भागबाट प्रवेश गरिसकेकोमा पूर्वी तथा मध्य नेपालमा वर्षा भइरहेको छ। पश्चिमी नेपालमा वर्षा हुन आगामी सप्ताहन्तसम्म लाग्न सक्ने मौसमविदले बताउँदै आएका छन्। नेपालमा हुने कुल वर्षाको 80% वर्षा यही मनसुन सक्रिय हुने अवधिमा हुने गरेको छ। वर्षा नभएका कारण पश्चिम नेपालका नेपालगंज र धनगढीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्ने पूर्वानुमान गरिएको छ। धनगढी र नेपालगंजमा तातो हावाको लहरको चेतावनी पनि जारी गरिएको छ।
1: नेपाली चिया निर्यातमा भारतीय अवरोधपछि देखिएका समस्याको पहिचान र समाधानका लागि सरकारले विशेष कार्यदल गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिवहरू सदस्य छन्। अब खबर फटाफट।
2: गण्डकी प्रदेशमा पर्ने नवलपुरको विनय त्रिवेणी गाउँपालिकाका दुईवटा वडालाई लुम्बिनीमा गाभ्न प्रक्रिया शुरू। भौगोलिक हिसाबले पालिकामा आउजाउ गर्न गाह्रो परेको भन्दै विनय त्रिवेणीका वडा नम्बर 6 र 7 छुट्टिने निवेदन दिएपछि लुम्बिनीमा गाभिदिन गाउँ सभाको सिफारिस। काँक्रे विहार हाफ म्याराथन पुरुष प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायालाई 1 घण्टा 9 मिनट 31 सेकेण्डमा दौड़ पूरा गरेका रोकायालाई 1.5 लाख र 10 किलोमिटर दौड 36 मिनट 40 सेकेण्डमा पूरा गरेकी धादिङकी सन्तोषी श्रेष्ठलाई 50,000 पुरस्कार। गर्मी अचाक्ली बढेपछि कञ्चनपुर बेदकोट गाउँपालिकामा 4 दिन र भीमदत्तमा 12 दिन विद्यालय विदा। तराई क्षेत्रमा 3 दिनसम्म तातो लहर चल्ने मौसम विभागको अनुमान। पर्वतको कुस्मा नगरपालिकाले 90 करोडको बजेट ल्यायो। पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनमा प्राथमिकता। गोर्खा नगरपालिका 9 लक्ष्मी बजारको आहाल डाँडामा गोरखनाथ मन्दिर निर्माणको काम धमाधम हुँदै करिब 2 करोड लाग्ने अनुमान गरिएको गोरखनाथ मन्दिर आउँदो फागुनभित्र सकेर भक्तजनका लागि खुला गरिने। र दाङको घोराई उपमहानगरभित्र 9 वर्षमा 198 किलोमिटर सड़क कालोपत्रे, यही अवधिमा 458 किलोमिटर सड़क स्तरोन्नति र ग्राभेल, 280 किलोमिटर नयाँ सड़क निर्माण र 68 किलोमिटर सड़क मर्मत गरिएको पालिकाको तथ्याङ्क।
1: र बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले राजीनामा घोषणा गरेको केही घण्टामै मेकरफिल्ड उपनिर्वाचनमा विजय भएका एनडी बर्नहमले संसदको सांसदको रूपमा शपथ ग्रहण गर्नुभयो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: विश्वकप पुरुष फुटबलको समूह चरणमा लगातार दोस्रो जितका साथ फ्रान्स नकआउटमा प्रवेश गरेको छ। इराकमाथि 3-0 जित निकालेर फ्रान्स समूह आईको प्रथम स्थानमा रहेको छ। अमेरिकाको फिलाडेल्फियामा भएको खेलको जितमा किलियन एम्बाप्पेले 2 गोल गर्नुभयो। अर्को गोल ओस्मान डेम्बेलेले गर्नुभयो। राति हुनुपर्ने खेल मैदानका कारण अहिले बिहान भएको छ। न्यूजर्सीमा अहिले भइरहेको अर्को खेलमा नर्वेले सेनेगल विरूद्ध 1-0 अग्रता लिइरहेको छ। पहिलो हाफसम्मको नतिजा अनुसार पेडेस्ट्रियनले नर्वेका लागि गोल गर्नुभएको छ। विश्वकप फुटबलमा अहिले केही बेरमा बिहान 9:45 जोर्डन र अल्जेरिया पनि फिर्दैछन्। कप्तान लियोनल मेस्सीको कृतिमानी गोलमा अर्जेन्टिनाले अस्ट्रियालाई हराएको छ। ड्यालास स्टेडियममा भएको खेलमा अस्ट्रियालाई 2-0 पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले 2 गोल गर्नुभयो। मेस्सीले जर्मनीका मिरुस्लाभ क्लोजलाई पछि पार्दै सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाउनु भएको छ। मेस्सीले यी 2 गोलसँगै विश्वकप प्रतियोगितामा अहिलेसम्म 18 गोलको कीर्तिमान राख्नु भएको छ। समूहमा अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै 6 अङ्क जोडेर शीर्ष स्थानमा छ। सम्पत्ति छानबिन आयोगमा हालसम्म करिब 10,000 जनाले मात्र सम्पत्ति विवरण बुझाएका छन्। करिब 3,000 जनाले विभिन्न व्यक्तिको सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी दिएका छन्। आयोगले 25,000 भन्दा बढी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी र राजनैतिक पदाधिकारीबाट विवरण आउने अनुमान गरे पनि अपेक्षाभन्दा कम विवरण प्राप्त भएपछि म्याद असार मसान्तसम्म थप गरिएको जनाएको छ। विवरण कार्यालयमा उपस्थित भएर हुलाक वा अनलाइन मार्फत बुझाउन सकिने व्यवस्था छ। सरकारले 62-63 यता सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्ति तथा कर्मचारीको सम्पत्ति सङ्कलन प्रमाणीकरण र छानबिन गर्न आयोग गठन गरेको हो। केही पूर्व न्यायाधीशले भने आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै सम्पत्ति विवरण नबुझाउने घोषणा गरेका छन्। उनीहरूले न्यायाधीशहरूको सम्पत्ति विवरण माग गर्ने अधिकार न्याय परिषदसँग मात्र रहेको दावी गरेका छन्। आयोगका अनुसार केही पूर्व प्रधान न्यायाधीश, पूर्व न्यायाधीश, पूर्व मन्त्री तथा उच्च पदस्थ अधिकारीले विवरण बुझाएका छन्। झापाको बाहुनडाङ्गीमा हात्ती नियन्त्रण गर्न टास्क फोर्स परिचालन गरिएको छ।
4: सशस्त्र प्रहरी बलले बाहुनडाङ्गीमा थप जनशक्ति परिचालन गरेको हो। भारतबाट दर्जनौंको संख्यामा भित्रिने जंगली हात्तीका बथानले क्षति पुर्याउन थालेपछि जनधनको सुरक्षा गरी हात्ती नियन्त्रण गर्ने उद्देश्यले 10 जना सुरक्षाकर्मी सम्मिलित स्पेशल टास्क फोर्स परिचालन गरिएको हो। सशस्त्र प्रहरी बल नेपालको नम्बर 2 गणका सूचना अधिकारी सुमन पोखरेलले बाहुनडाङ्गी सुरक्षा पोस्टमा यसअघि 20 जना सुरक्षाकर्मी रहँदै आएका जानकारी दिनुभएको छ। बाहुनडाङ्गी क्षेत्रमा भारतको आसाम र पश्चिम बंगालको वन्यजन्तु आरक्ष रहेको जंगलबाट नेपालमा हात्तीका बथान भित्रिने गरेका छन्। 9 दिन अघि हात्तीले मेचीनगर चारकी 62-वर्षीय पद्मा पौडेललाई घरमै आक्रमण गर्दा उहाँको मृत्यु भएको थियो। केही महिना यता हात्तीले अन्न र फलफूल बालीमा क्षति पुर्याइरहेको स्थानीयको गुनासो छ।
3: बारामा मोटरसाइकलको ठक्करबाट 3 जनाको ज्यान गएको छ। दुर्घटनामा परि मोटरसाइकलमा सवार 2 युवक र 1 पैदल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर कहलीले जानकारी दिनुभयो। प्रहरीका अनुसार दुर्घटनामा परि जितपुर सिमरा 1 पतलैया घर भई काठमाडौँ बस्ने 20-वर्षीय सभ्य अधिकारी र मोटरसाइकल चालक काठमाडौँ टोखाका डिजेन जोशीको मृत्यु भएको हो। पैदल यात्रीको पहिचान खुल्न बाँकी छ। जितपुर सिमरा 9 छाता पिपरमा गएको साँझ मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनापछि 3 जनालाई अस्पताल पुर्याइएको थियो। बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले राजीनामा घोषणा गरेको केही घण्टामै मेकरफिल्ड उपनिर्वाचनमा विजयी भएका एन्डी बर्नहमले सांसदको शपथ लिनुभएको छ। स्टार्मरको राजीनामा लगत्तै लेबर पार्टीभित्र नयाँ नेतृत्वको खोजी तीव्र भएको छ। नयाँ नेतृत्वका लागि बर्नहम सबभन्दा बलियो उम्मेद्वारका रूपमा अगाडि रहेको जनाइएको छ। म्यान्चेस्टरका पूर्व मेयर बर्नहम लन्डन आइपुगे लगत्तै उहाँलाई समर्थन गर्ने सांसदहरूको ठूलो लहर देखिएको छ। संसद भवनमा शपथ ग्रहणका क्रममा बर्नहमलाई लेबर पार्टीका सांसदहरूले स्वागत गरेका थिए। बर्नहमले शपथ लिइरहँदा विपक्षी सांसदहरूले भने व्यङ्ग्य समेत गरेका थिए। आफू स्टार्मरको उत्तराधिकारी बन्न तयार रहेको र पार्टीलाई नयाँ दिशा दिने बर्नहमको भनाइ छ। काठमाडौँ महानगरपालिकाले आजदेखि पहिलोपटक विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता गर्दैछ। काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल खोखो सङ्घले सामुदायिक विद्यालय स्तरीय प्रतियोगिता गर्न लागेको हो। प्रतियोगिता सम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा महानगरपालिका शिक्षा अधिकृत केशव केवालीले शिक्षा र खेलकुद कार्यक्रमलाई समानान्तर रूपमा अगाडि बढाइने बताउनुभयो। महानगरपालिकाले 30 लाख रुपियाँ प्रतियोगिताका लागि दिनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विश्वकप पुरुष फुटबलको समाचरणमा लगातार दोस्रो जितका साथ फ्रान्स नकआउटमा प्रवेश गरेको छ। इराकमाथि 3-0 जित निकालेर फ्रान्ससम्म आयोगको प्रथम स्थानमा रहेको छ। अमेरिकाको फिलाडेल्फियामा भएको खेलमा जितमा किलियन एम्बापेले 2 गोल गर्नुभएको छ। अर्को गोल उस्मान डेम्बेले गर्नुभएको छ। राति हुनुपर्ने खेल मैदानको कारण अहिले बिहान भएको हो। न्युजर्सीमा अहिले भइरहेको खेल नर्वे र सेनेगल विरुद्धको खेल अहिले अन्तिम चरणमा पुगेको छ। यो खेलमा नर्वेले सेनेगल विरुद्ध 3-2 अग्रता लिएको छ र भर्खरै खेल सकिँदा 3-2 नतिजा आएको छ। पहिलो हाफसम्मको नतिजाअनुसार पेडिस्टनले नर्वेका लागि गोल गर्नुभएको थियो र दोस्रो हाफमा 3-2 नतिजा आएको छ। अहिले 9:15 विश्वकप फुटबलमा जोर्डन र अल्जेरिया पनि आम्ने सामने हुनेछन्। आर्थिक गणना 2082 नतिजा हुन कम्तीमा अरू 4 महिना लाग्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले पत्रकार सम्मेलन गरी तथ्याङ्क सङ्कलन भए पनि विश्लेषणका लागि समय लाग्ने प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले जानकारी दिनुभएको छ।
4: हाम्रो अहिले चाहिँ धेरै जसो यी टोकनहरू कम देखियो होइन, पहिला पनि त्यस्तै भएको थियो र धेरै पेपर बेस्डमा छ। त्यो पेपर बेस्डमा यहाँ ल्याएर हामीले त्यसलाई चाहिँ डेटा एन्ट्री गर्छौँ। 3-4 महिना जति त्यो इन्ट्री गर्न लाग्छ 14 लाख सङ्ख्यामा भएको हुनाले त्यहाँ श्रमिकहरू कति छन् होइन, रोजगार कति सिर्जना गरे, त्यहाँ चाहिँ लगानी कति भएको छ जस्ता डेटाहरू केही डेटाहरू चाहिँ क्रमशः सार्वजनिक हुँदै जान्छन्। त्यो हामीले चाहिँ त्यति बेला सार्वजनिक गर्ने नै छौँ र हिसाबले अन्तिम प्रतिवेदन आउँदासम्म सरकारलाई धेरै महत्त्वपूर्ण सूचना यो गणनाबाट प्राप्त हुने हामीले चाहिँ अपेक्षा गरेका छौँ र नीति निर्माणका लागि जुन चाहिँ प्रयोग हुनेछन् र विभिन्न निर्णयहरू गर्नका लागि सरकारलाई उपयोगी इन्फर्मेसन यो गणनाबाट प्राप्त हुने अपेक्षा छ। र
3: पोखरामा भारतीय पर्यटक खचाखच भएपछि होटल भरिभराउ भएका छन्। तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रहेको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भएको छ। पोखरामा होटलको 90% अकुपेन्सी पुगेको होटल व्यवसायीहरू बताउँछन्। फेवातालमा दिनहुँ 4-5 हजार भारतीय पर्यटकले डुङ्गा सवारी गर्ने गरेको जानकारी फेवा डुङ्गा व्यवसाय सङ्गठनका सहसचिव धनबहादुर पिकले दिनुभएको छ। अहिले बाराईघाटबाट मात्र दिनहुँ 140 डुङ्गा चलायमान छन्। टान गण्डकीका कोषा अध्यक्ष दीपक सापकोटाले पछिल्लो 1.5 महिनामा मात्र 1.5 लाख भारतीय पर्यटक पोखरा आएको जानकारी दिनुभएको छ। पर्यटकको रूपमा चहलपहल भएको पोखरामा 1 महिनाको अवधिमा 1.5 लाख भारतीय पर्यटक भित्रिएको तथ्याङ्क पर्यटन व्यवसायीसँग छ। पोखरामा एकै दिन 10 हजार पर्यटक अटाउन सक्ने क्षमता होटलमा छ। काठमाडौँको कोटेश्वर पाटपटिनी नजिक निजी कारले मोटरसाइकललाई टक्कर दिँदा 6 जना घाइते भएका छन्। 1 जनाको अवस्था गम्भीर छ। मोटरसाइकल चालक मकवानपुर घर भई ललितपुर गुवारको बस्ने 22 वर्षीय ज्ञान सागर लोप्चन, मोटरसाइकल पछाडि सवार भोजपुर घर भई गुवारको बस्ने 19 वर्षीय बबिन राई, मोटरसाइकल चालक थापाखेल बस्ने 30 वर्षीय एलिस पानिया लगायत घाइते हुनुभएको हो। घाइतेहरूलाई उपचारका लागि बीएनबी अस्पताल पठाइएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। क्षति भएका सवारी साधन तथा कारका चालकलाई प्रहरी वृत्त कोटेश्वरमा राखिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 2 समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ।
5: समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका 82 जना साना बचतकर्ताको बचत फिर्ता गरेको हो। समितिका अनुसार लालीगुराँस सहकारीका थप 70 जना बचतकर्ताले बचत फिर्ता पाएका छन्। यस्तै आइडियल नमुना सहकारीका 12 जनाले बचत फिर्ता पाएका छन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। हालसम्म लालीगुराँस सहकारीका 308 जनाको बचत फिर्ता गरिएको समितिले जनाएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरी रकम फिर्ता गर्ने योजना समितिको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76 हजार बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता छन्।
3: काठमाडौँ महानगरपालिकाले आजदेखि प्रथम उपमेयर कप खोखो प्रतियोगिता गर्दैछ। महानगरको सहयोगमा खोखो संघले प्रतियोगिता गर्न लागेको महानगरका शिक्षा अधिकृत केशव केवालीले जानकारी दिनुभएको छ। प्रतियोगिताका लागि काठमाडौँ महानगरपालिकाले 30 लाख रुपियाँ प्रदान गर्नेछ, संघले 6 लाख बिहोर्नेछ। प्रतियोगितामा सामुदायिक विद्यालय तह कक्षा 10 सम्म अध्ययनरत छात्र छात्रा दुवै समूहका खेलाडीले भाग लिनेछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म भेट्छु।

0: नयाँ समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सर्पदंश र क्यान्सरको औषधि अभाव नरहेको दावी गर्नुभएको छ। बीएपीएस गोर्खा रेडियो सङ्घको कुराकानीमा मन्त्री मेहताले आपूर्तिका लागि मन्त्रालयका अधिकारीहरूलाई जिम्मा दिइएको बताउनु भएको छ। रेबिस विरुद्धको खोप अभाव देखिएकोमा अभाव नभएका ठाउँबाट आपूर्ति गरेर सहजीकरण गर्न लागि उहाँको भनाइ छ। उहाँका अनुसार क्यान्सरको केमोथेरापी औषधिका लागि औषधि व्यवस्था विभागमा सम्पर्क व्यक्ति तोकिएको छ। रेबिस विरुद्धको खोपको दुई पटकको ठेक्का स्थगित भएकाले नयाँ प्रक्रिया अगाडि बढाएको मन्त्री मेहताले बताउनु भएको छ। हाल देशभर रेबिस विरुद्धको खोप अभाव भएपछि सयौं बिरामी काठमाडौँ आइरहेका भनिएका बेला मन्त्री मेहताको भनाई आएको छ। कतारको औद्योगिक क्षेत्र विस्फोटमा मारिने श्रमिक भारत र पाकिस्तानका रहेको पाइएको छ। रास लफान औद्योगिक क्षेत्रमा भएको विस्फोटमा भारत र पाकिस्तानका 12 जनाको मृत्यु भएको कतारी ऊर्जा मन्त्री साद अल काबीले जानकारी दिनुभएको छ। ज्यान गुमाउनेमा भारतका मात्रै 11 जना छन्। घटनामा घाइते भएकाको उपचार भइरहेको छ। एमालेका नेताहरूले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण रहेको भन्दै शक्तिको दुरुपयोग भएको आरोप लगाएका छन्। महासचिव शङ्कर पोखरेलले अनुसन्धान विनय पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको भन्दै राज्यका अनुसन्धान निकाय अदृश्य शक्ति केन्द्रले चलाएको दावी गर्नुभएको छ। कुनै पनि विषयमा पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, तथ्य र प्रमाण सङ्कलन गर्ने र अभियोजन पश्चात अदालतको निर्णयका आधारमा अगाडि बढ्ने प्रक्रिया नअपनाइएको उहाँको भनाइ छ। स्वास्थ्य लोकप्रियताका लागि सरकारको निर्देशनमा भएको यस प्रकारको प्रतिशोधपूर्ण कार्यको कानूनी र राजनीतिक रूपमा दृढतापूर्वक प्रतिवाद गरिने पनि पोखरेलले बताउनु भएको छ। यस्तै उपमहासचिव प्रदीप कुमालीले पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरु गर्ने श्रृङ्खला लामो समयदेखि चलिरहेको बताउनु भएको छ। राज्यका निकाय पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुन नहुने उहाँले बताउनु भएको छ। रासोपाको प्रथम महाधिवेशनको बन्द सत्र आज हुँदैछ। रासोपाले हिजो तय भएको प्रतिनिधि परिचय पत्र वितरण कार्यक्रम सकाएर बन्द सत्र सुरु हुने जनाएको छ। पार्टीका प्रवक्ता मनिष शाहका अनुसार आज बिहान परिचय पत्र वितरणपछि बन्द सत्र सुरुवात गरिनेछ। उहाँले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाई गर्ने कार्य नसकिएकाले बन्द सत्र पछि सरेको बताउनु भएको छ। रासोपाका महामन्त्री कविन्द्र बोर्लाकोटीका अनुसार बन्द सत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। अस्ति आइतबार दिउँसो गेस्ट हाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्द सत्रका कार्यक्रम उद्योग संघको प्रदर्शनी केन्द्रमा भइरहेको छ। झापाको बाहुन डाँगीमा हात्ती नियन्त्रण गर्न टास्क फोर्स परिचालन गरिएको छ।
4: सशस्त्र प्रहरी बलले बाहुन डाँगीमा थप जनशक्ति परिचालन गरेको हो। भारतबाट दर्जनौंको संख्यामा भित्रिने जंगली हात्तीका बथानले क्षति पुर्याउन थालेपछि जनधनको सुरक्षा गरी हात्ती नियन्त्रण गर्ने उद्देश्यले 10 जना सुरक्षाकर्मी सम्मिलित स्पेशल टास्क फोर्स परिचालन गरिएको हो। सशस्त्र प्रहरी बल नेपालको नम्बर 2 गौणका सूचना अधिकारी सुमन पोखरेलले बाहुनडागी सुरक्षा पोस्टमा यसअघि 20 जना सुरक्षाकर्मी रहँदै आएका जानकारी दिनुभएको छ। बाहुनडाँगी क्षेत्रमा भारतको आसाम र पश्चिम बंगालको वन्यजन्तु आरक्ष रहेको जंगलबाट नेपालमा हात्तीका बथान भित्रिने गरेका छन्। 9 दिन अघि हात्तीले मेचीनगर चारकी 62 वर्षीय पद्मा पौडेललाई घरमै आक्रमण गर्दा उहाँको मृत्यु भएको थियो। केही महिना यता हात्तीले अन्न र फलफूल बालीमा क्षति पुर्याइरहेको स्थानीयको गुनासो छ।
3: विश्वकप पुरुष फुटबलको समूह चरणमा अहिले जोर्डन र अल्जेरिया भिडिरहेका छन्। सान फ्रान्सिस्कोमा 2 टोलीबीच खेल भइरहेको हो। न्यूजर्सीमा बिहान भएको खेलमा नर्वेले सेनेगल विरुद्ध 3-2 सङ्घर्षपूर्ण जित निकालेको छ। नर्वेका लागि अर्लिङ हलानले 2 गोल गर्नुभयो। जितपछि समूह आएको नर्वे अङ्क तालिकामा 2 स्थानमा छ। नर्वेले समूह चरणमा 2 जित निकालेको हो। समूह चरणमा लगातार 2 जितका साथ फ्रान्स नकआउटमा प्रवेश गरेको छ। इराकमाथि 3-0 जित निकालेर फ्रान्स समूह आएको प्रथम स्थानमा रहेको छ। अमेरिकाको फिलाडेल्फियामा भएको खेलको जितमा किलियन एम्बाप्पेले 2 गोल गर्नुभयो। अर्को गोल ओस्मान डेम्बेले गर्नुभएको हो। राति हुनुपर्ने खेल मौसमका कारण अहिले बिहान भएको छ। यस्तै कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले अस्ट्रियालाई हराएको छ। डालास स्टेडियममा भएको खेलमा अस्ट्रियालाई 2-0 पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले नै 2 गोल गर्नुभयो। खेलमा मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पार्दै सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाउनु भएको छ। मेसीले यी दुई गोलसँगै विश्वकप प्रतियोगितामा अहिलेसम्म 18 गोलको कीर्तिमान राख्नु भएको छ। समूह जेमा अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै 6 अङ्क जोडेर शीर्ष स्थानमा छ भने अस्ट्रिया 2 खेलबाट 3 अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कतारको औद्योगिक क्षेत्रमा ग्यास प्लान्ट विस्फोट हुँदा नेपाली पनि घाइते भएको पाइएको छ घाइते भएका नेपालीको संख्या र नाम खुलेको छैन 13 जनाको मृत्यु भएको घटनामा मारिने श्रमिक भारत र पाकिस्तानका छन् रासलफान औद्योगिक क्षेत्रमा भएको विस्फोटमा भारतका 12 र पाकिस्तानका 1 जना गरी 13 जनाको मृत्यु भएको कतारी ऊर्जा मन्त्री अल साद अल काबीले जानकारी दिनुभएको छ घटनामा घाइते भएका नेपालीसहित 66 जनाको उपचार भइरहेको छ कतारी ऊर्जा मन्त्रालयले प्राविधिक कारणले दुर्घटना भएको बताएको छ घाइतेहरूमा नेपालीसहित कतार भारत पाकिस्तान बङ्गलादेश केन्या घाना तन्जानिया र नाइजेरियाका नागरिक छन् विस्फोटको आवाज 64 किलोमिटर टाढा दोहा सहरसम्म महसुस गरिएको थियो आगो नियन्त्रणमा लिइसकिएको छ आर्थिक गणना 2082 को नतिजा हुन कम्तीमा अरू 4 महिना लाग्ने भएको छ राष्ट्रिय तथ्याङ्क कार्यालयले पत्रकार सम्मेलन गरी तथ्याङ्क सङ्कलन भए पनि विश्लेषणका लागि समय लाग्ने प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले जानकारी दिनुभएको छ
4: हाम्रो अहिले चाहिँ धेरैजसो यी टोकनहरू कम देखियो होइन पहिला पनि त्यस्तै भएको थियो र धेरै पेपर बेस्डमा छ त्यो पेपर बेस्डमा यहाँ ल्याएर हामीले त्यसलाई चाहिँ डेटा इन्ट्री गर्छौँ 3-4 महिना जति त्यो इन्ट्री गर्न लाग्छ 14 लाख सङ्ख्यामा भएको हुनाले त्यहाँ श्रमिकहरू कति छन् होइन रोजगार कति सिर्जना गरे त्यहाँ चाहिँ लगानी कति भएको छ जस्ता डेटाहरू केही डेटाहरू चाहिँ क्रमशः सार्वजनिक हुँदै जान्छन् त्यो हामीले चाहिँ त्यति बेला सार्वजनिक गर्ने नै छौँ र हिसाबले अन्तिम प्रतिवेदन आउँदासम्म सरकारलाई धेरै महत्त्वपूर्ण सूचना यो गणनाबाट प्राप्त हुने हामीले चाहिँ अपेक्षा गरेका छौँ र नीति निर्माणका लागि जुन चाहिँ प्रयोग हुनेछन् र विभिन्न निर्णयहरू गर्नका लागि सरकारलाई उपयोगी इन्फर्मेसन यो गणनाबाट प्राप्त हुने अपेक्षा छ र
3: पोखरामा भारतीय पर्यटक खचाखच भएपछि होटल भरिभराउ भएका छन् तालबाराही मन्दिर विन्ध्यवासिनी मुक्तिनाथ तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रहेको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो पोखरामा होटलको 90% अकुपेन्सी पुगेको होटल व्यवसायीले बताएका छन् फेवातालमा दिनौ 4-5 हजार भारतीय पर्यटकले डुङ्गा सवारी गर्ने गरेको जानकारी फेवा डुङ्गा व्यवसाय सङ्गठनका सहसचिव धनबहादुर पिकाले जानकारी दिनुभयो अहिले बाराही घाटबाट मात्र दिनौ 140 डुङ्गा चलाए मान्छन् व्यवसायी दीपक सापकोटाले पछिल्लो 1.5 महिनामा मात्र 1.5 लाख भारतीय पर्यटक पोखरा आएको जानकारी दिनुभएको छ पोखरामा एकै दिन 10 हजार पर्यटक अटाउन सक्ने क्षमता होटलमा छ झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर 1 जनाको मृत्यु भएको छ गौरीगञ्ज 3 सयपत्री टोल निवासी 30 वर्षीय बलबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ आली खन्ने क्रममा श्रेष्ठलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाली जानकारी दिनुभयो चट्याङ लागेर उहाँको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 2 समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ
5: समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका 82 जना साना बचतकर्ताको बचत फिर्ता गरेको हो समितिका अनुसार लालीगुराँस सहकारीका थप 70 जना बचतकर्ताले बचत फिर्ता पाएका छन् यस्तै आइडियल नमुना सहकारीका 12 जनाले बचत फिर्ता पाएका छन् सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ हालसम्म लालीगुराँस सहकारीका 308 जनाको बचत फिर्ता गरिएको समितिले जनाएको छ समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरी रकम फिर्ता गर्ने योजना समितिको छ समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76 हजार बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्नेछ तीमध्ये अधिकांश साना बचतकर्ता छन्
3: विश्वकप पुरुष फुटबलको समूह चरणमा अहिले जोर्डन र अल्जेरिया भिडिरहेका छन् पछिल्लो नतिजा अनुसार पहिलो हाफसम्म अहिले अल्जेरिया विरुद्ध जोर्डनले 1 गोल गरेको छ जोर्डनका लागि नजर अल रास्तानले 36 मिनटमा गोल गर्नुभएको हो न्युजर्सीमा बिहान भएको खेलमा नर्वेले सेनेगल विरुद्ध 3-2 को सङ्घर्षपूर्ण जित निकालेको छ नर्वेका लागि अर्लिङ हलान्डले 2 गोल गर्नुभयो जितपछि समूह आईको नर्वे अङ्क तालिकामा 2रो स्थानमा छ नर्वेले समूह चरणमा 2रो जित निकालेको छ समूह चरणमा लगातार 2रो जितका साथ फ्रान्स नकआउटमा प्रवेश गरिसकेको छ इराकमाथि 3-0 को जित निकालेर फ्रान्स समूह आईको प्रथम स्थानमा रहेको छ अमेरिकाको फिलाडेल्फियामा भएको खेलको जितमा किलियन एम्बापेले 2 गोल गर्नुभयो। अर्को गोल ओस्मान डेम्बेलेले गर्नुभएको हो। राति हुनुपर्ने खेल मौसमका कारण बिहान भएको छ। पिएफएस गोर्खा रेडियोमा अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्वार्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले आफूबारे मिडिया ट्रायल भएको गुनासो गर्नुभएको छ। सार्वजनिक अभिव्यक्ति दिँदै माओवादीका पूर्व नेता शर्माले पक्राउ पर्ने भनेर भ्रम सृजना गर्न खोजिएको बताउनु भएको छ। सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आफूले स्वतन्त्र पार्टीमा आवाज उठाएको भन्दै उहाँले आफू अहिले पनि सोही ओडानमा अडिग रहेको बताउनु भएको छ। तर सरकार नै नभएको विषय बनाई भ्रम सृजना गर्ने उद्देश्य राखेर मिडिया ट्रायल गरिएको उहाँको भनाइ छ। एमालेका नेताहरूले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण रहेको भन्दै शक्तिको दुरुपयोग भएको आरोप लगाएका छन्। महासचिव शङ्कर पोखरेलले अनुसन्धान विनय पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको भन्दै राज्यका अनुसन्धान निकाय अदृश्य शक्ति केन्द्रले चलाएको दावी गर्नुभएको छ। कुनै पनि विषयमा पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, तथ्य र प्रमाण सङ्कलन गर्ने र अभियोजन पश्चात अदालतको निर्णयका आधारमा अगाडि बढ्ने प्रक्रिया नअपनाइएको उहाँको भनाइ छ। स्वास्थ्य लोकप्रियताका लागि सरकारको निर्देशनमा भएको यस प्रकारको प्रतिशोधपूर्ण कार्यको कानुनी र राजनैतिक रूपमा दृढतापूर्वक प्रतिवाद गरिने पनि पोखरेलले बताउनु भएको छ। यस्तै उपमहासचिव प्रदीप केवालीले पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरु गर्ने श्रृङ्खला लामो समयदेखि चलिरहेको बताउनु भएको छ। राज्यका निकाय पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुन नहुने उहाँले बताउनु भएको छ। रासोपाको प्रथम महाधिवेशनको बन्द सत्र आज हुँदैछ। रासोपाले हिजो तय भएको बन्द सत्र प्रतिनिधि परिचय पत्र वितरण कार्यक्रम सकाएर सुरु हुने जनाएको छ। पार्टीका प्रवक्ता मनिष शाहका अनुसार बिहान परिचय पत्र वितरणपछि बन्द सत्र सुरुवात गरिनेछ। उहाँले महाधिवेशन प्रतिनिधिको नाम टुङ्गाएपछि बन्द सत्र हुने बताउनु भएको छ।
4: अस्ति केन्द्रीय समितिको बैठकसम्म हाम्रो 3992 जति आएको थियो, तर अनभेरिफाइड थियो त्यो। अनि त्यसपछि हिजो प्रकाशित हुँदाखेरि 41 पुगेको थियो, अब त्यसमा झन् थपिएको छ। अनि त्यसैले मैले तपाईँहरूलाई दिउँसो आकलन 4300-4400 गरेको थिएँ। त्यति नै छ अहिलेसम्म।
3: केन्द्रीय सदस्य प्रकाश चन्द्र परियारका अनुसार महाधिवेशनमा संवैधानिक समाजवादको दर्शनलाई आधार मानेर बहस हुनेछ।
5: विकास, समृद्धि र सुशासन महत्त्वपूर्ण हो भन्ने कुरामा यसमा कुनै वाद विवाद मत मतान्तरण रहेन। तर नेपालको संविधान 2072 जगमा बनेको पार्टी, संवैधानिक समाजवादलाई छाता बनाएको पार्टी, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रलाई अभ्यास गरेको पार्टीले सीमान्तकृत समुदाय, सामाजिक समावेशीकरणको समुदाय र देशको चित्र अनुसारको सीमान्तकृत र अल्पसङ्ख्यक र लैङ्गिक हिसाबले पनि सम्बोधन गर्नलाई यो पार्टीले आफ्नो कार्यविधि पनि बनाएको छ।
3: अस्ति आइतबार दिउँसो गेस्ट हाउस स्वरमा उद्घाटन भएको महाधिवेशनको बन्द सत्रका कार्यक्रम उद्योग सङ्घको प्रदर्शन केन्द्रमा हुने भनिएको छ। झापाको बाहुन डाँगीमा हात्ती नियन्त्रण गर्न टास्क फोर्स परिचालन गरिएको छ।
6: सशस्त्र प्रहरी बलले बाहुन डाङ्गीमा थप जनशक्ति परिचालन गरेको हो। भारतबाट दर्जनौंको संख्यामा भित्रिने जंगली हात्तीका बथानले क्षति पुर्याउन थालेपछि जनधनको सुरक्षा गरी हात्ती नियन्त्रण गर्ने उद्देश्यले 10 सुरक्षाकर्मी सम्मिलित स्पेशल टास्क फोर्स परिचालन गरिएको हो। सशस्त्र प्रहरी बल नेपालको नम्बर 2 गणका सूचना अधिकारी सुमन पोखरेलले बाहुनडागी सुरक्षा पोस्टमा यसअघि 20 सुरक्षाकर्मी रहँदै आएका जानकारी दिनुभएको छ। बाहुनडाङ्गी क्षेत्रमा भारतको आसाम र पश्चिम बंगालको वन्यजन्तु आरक्ष रहेको जंगलबाट नेपालमा हात्तीका बथान भित्रिने गरेका छन्। 9 अघि हात्तीले मेचीनगर चारकी 62 पद्मा पौडेललाई घरमै आक्रमण गर्दा उहाँको मृत्यु भएको थियो। केही महिना यता हात्तीले अन्न र फलफूल बालीमा क्षति पुर्याइरहेको स्थानीयको गुनासो छ।
3: विश्वकप पुरुष फुटबलको समूह चरणबाटै बाहिरिने टिममा जोर्डन पनि थपिएको छ। अल्जेरियासँग 2-1 पराजित भएसँगै जोर्डन समूह चरणबाटै बाहिरिएको हो। सान फ्रान्सिस्कोमा 2 टोलीबीच खेल भएको थियो। यस्तै न्युजर्सीमा आज भएको खेलमा नर्वेले सेनेगल विरुद्ध 3-2 सङ्घर्षपूर्ण जित निकालेको छ। नर्वेका लागि अर्लिङ हलान्डले 2 गर्नुभयो। जितपछि समूह आईको नर्वे अङ्क तालिकामा 2 स्थानमा छ। नर्वेले समूह चरणमा 2 जित निकालेको हो। समूह चरणमा लगातार 2 जितका साथ फ्रान्स पनि नकआउटमा प्रवेश गरेको छ। इराकमाथि 3-0 जित निकालेर फ्रान्स समूह आईको प्रथम स्थानमा रहेको छ। अमेरिकाको फिलाडेल्फियामा भएको खेलमा जितमा किलियन एम्बापेले 2 गर्नुभएको छ। सुनसरी, मोरङ र धनकुटाका नदीमा बाढीको मध्यम जोखिम अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले तीन जिल्ला भई बहने साना खोला तथा नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। भोलि कोशी, मधेस, बागमती र गण्डकीका साना नदीमा आकस्मिक बहाव आउन सक्ने पूर्वानुमान पनि महाशाखाले गरेको छ। आगामी तीन दिनसम्म देशभरका मुख्य नदीमा पानीको सतह सामान्य घटबड हुने अनुमान गरिएको छ। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गएको एक दिनमा देशभर भएका सवारी दुर्घटनामा 105 जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयले एकै दिन फरक फरक दुर्घटनामा 8 जनाको ज्यान गएको भन्दै 105 जना घाइते भएको तथ्याङ्क सङ्कलन गरेको छ। सवारी दुर्घटनामा एकै दिनमा सबभन्दा धेरै मधेसमा 28 र काठमाडौँमा 23 जना घाइते भएका छन्। मधेस प्रदेशमा मात्रै 5 जनाको गाडी दुर्घटनामा परेर मृत्यु भएको छ। कोशीमा 20 र कर्णालीमा 17 जना घाइते भएको पनि कार्यालयले उल्लेख गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सर्पदंश र क्यान्सरको औषधि अभाव नरहेको दावी गर्नुभएको छ। बिएफएस गोर्खा रेडियोसँगको कुराकानीमा मन्त्री मेहताले आपूर्तिका लागि मन्त्रालयका अधिकारीहरूलाई जिम्मा दिइएको बताउनु भएको छ। रेबिस विरुद्धको खोप अभाव देखिएकोमा अभाव नभएका ठाउँबाट आपूर्ति गरेर सहजीकरण गर्न लागिएको उहाँको भनाइ छ। उहाँका अनुसार क्यान्सरको केमोथेरापी औषधिका लागि औषधि व्यवस्था विभागमा सम्पर्क व्यक्ति तोकिएको छ। रेबिस विरुद्धको खोपको दुई पटकको ठेक्का स्थगित भएकाले नयाँ प्रक्रिया अगाडि बढाइएको मन्त्री मेहताले बताउनु भएको छ। देशभर खोपको अभाव भएपछि काठमाडौँ टेकु अस्पतालमा खोप लगाउन दैनिक 300 जनासम्म आउने गरेका छन्। कपिलवस्तु सप्तरी लगायत जिल्लामा सर्पदंशको खोप अभाव देखिएको छ। कतारको औद्योगिक क्षेत्रमा ग्यास प्लान्ट विस्फोट हुँदा नेपाली पनि घाइते भएको पाइएको छ। घाइते भएका नेपालीको संख्या र नाम खुलेको छैन। 13 जनाको मृत्यु भएको घटनामा मारिने श्रमिक भारत र पाकिस्तानका छन्। रास लफान औद्योगिक क्षेत्रमा भएको विस्फोटमा भारतका 12 र पाकिस्तानका 1 गरी 13 मृत्यु भएको कतारी ऊर्जा मन्त्री साद अल काबीले जानकारी दिनुभएको छ। घटनामा घाइते भएका नेपाली सहित 66 उपचार भइरहेको छ। कतारी ऊर्जा मन्त्रालयले प्राविधिक कारणले दुर्घटना भएको बताएको छ। घाइते हुनेहरूमा नेपाली सहित कतार भारत पाकिस्तान बङ्गलादेश केन्या घाना तान्जानिया र नाइजेरियाका नागरिक छन्। विस्फोटको आवाज 64 किलोमिटर टाढा दोहा सहरसम्म महसुस गरिएको थियो। आगो नियन्त्रणमा लिइसकिएको छ। पोखरामा भारतीय पर्यटक खचाखच भएपछि होटल भरिभराउ भएका छन्। तालबाराही मन्दिर भिन्दवासिनी मुक्तिनाथ तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको संख्या उत्साहजनक रहेको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भएको छ। पोखरामा होटलको 90% अकुपेन्सी पुगेको होटल व्यवसायीले बताएका छन्। फेवातालमा दिनौ 4-5 हजार भारतीय पर्यटकले डुङ्गा सैर गर्ने गरेको जानकारी फेवा डुङ्गा व्यवसाय सङ्गठनका सहसचिव धनबहादुर विकले जानकारी दिनुभएको छ। अहिले बाराही घाटबाट मात्र दिनौ 140 डुङ्गा चलायमान छन्। व्यवसायी दीपक सापकोटाले पछिल्लो 1.5 महिनामा मात्र 1.5 लाख भारतीय पर्यटक पोखरा आएको जानकारी दिनुभएको छ। पोखरामा एकै दिन 10 हजार पर्यटक अटाउन सक्ने क्षमता होटलमा छ। झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर 1 मृत्यु भएको छ। गौरीगञ्ज 3 सयपत्री टोल निवासी 30 वर्षीय बलबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। आली खन्ने क्रममा श्रेष्ठलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिनुभयो। चट्याङ लागेर उहाँको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 2 समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ।
4: समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका 82 साना बचतकर्ताको बचत फिर्ता गरेको हो। समितिका अनुसार लालीगुराँस सहकारीका थप 70 बचतकर्ताले बचत फिर्ता पाएका छन्। यस्तै आइडियल नमुना सहकारीका 12 बचत फिर्ता पाएका छन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। हालसम्म लालीगुराँस सहकारीका 308 बचत फिर्ता गरिएको समितिले जनाएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरी रकम फिर्ता गर्ने योजना समितिको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76 हजार बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता छन्।
3: विश्वकप पुरुष फुटबलमा अल्जेरियासँग पराजित भएपछि जोर्डन समूह चरणबाटै विदा भएको छ। सान फ्रान्सिस्कोमा भएको खेलमा जोर्डन अल्जेरियासँग 2-1 गोल अन्तरले पराजित भएको छ। पहिलो खेल हारेको अल्जेरिया समूह जेको लिग अङ्क तालिकामा तेस्रो स्थानमा छ। न्यूजर्सीमा भएको अर्को खेलमा नर्वेले सेनेगल विरुद्ध 3-2 सङ्घर्षपूर्ण जित निकालेको छ। नर्वेका लागि अर्लिङ हलान्डले 2 गोल गर्नुभयो। जितपछि समूह आएको नर्वे अङ्क तालिकामा 2 स्थानमा छ। नर्वेले समूह चरणमा 2 जित निकालेको हो। समूह चरणमा लगातार 2 जितका साथ फ्रान्स नकआउटमा प्रवेश गरेको छ। इराकमाथि 3-0 जित निकालेर फ्रान्स समूह आएको प्रथम स्थानमा रहेको छ। अमेरिकाको फिलाडेल्फियामा भएको खेलको जितमा क्लियन एम्बापेले 2 गोल गर्नुभएको छ। आज राति 11:15 पोर्चुगल र उज्बेकिस्तान आमने सामने हुनेछन्। खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio. Gorkha Radio. Sainya Samuday ma. Relay bhari. On air. App ma. Ani smart speaker ma bhannhos. Play BFBS. You BFBS Gorkha Radio ho. Gorkha Radio. जल तथा मौसम विज्ञान विभागले तराईमा तातो लहरको जोखिम कायमै रहने जनाएको छ। लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एक दुई स्थानमा तातो लहरको जोखिम कायमै रहेको विभागले उल्लेख गरेको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि तातो लहर चल्न सक्ने सम्भावना आउँदैएको छ। मौसम पूर्वानुमान अनुसार धनगढीमा अधिकतम तापक्रम 38 डिग्री 40 डिग्री तथा नेपालगंजमा 39 डिग्री 41 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। वीरेन्द्रनगर, घोराई र भैरहवा लगायतका क्षेत्रमा तातो दिनको अवस्था रहने तथा पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङ लगायत क्षेत्रमा मेघगर्जन तथा चट्टाङसहित मध्यम वर्षाको सम्भावना छ। विभागका मौसमविद सञ्जीव अधिकारीले आज देशका अधिकांश प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन चट्टाङसहित मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिनुभएको छ। यो वर्ष पनि विदेशी नै डाक्टरको संख्या बढेको पाइएको छ। नेपाल मेडिकल काउन्सिलले वार्षिक झण्डै 2000 संख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र, लाइसेन्स र त्यत्तिकै संख्यामा विदेशाना असल चारित्रिक प्रमाणपत्र दिएको हो। काउन्सिलमा गएको वर्ष 2122 चिकित्सकले दर्ता प्रमाणपत्र लाइसेन्स लिएका थिए। सोही वर्ष 2390 चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। यस वर्ष लाइसेन्स लिएकाले भन्दा 268 बढी चिकित्सक विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। काउन्सिलको चारित्रिक प्रमाणीकरण शाखा प्रमुख प्रदीप रिजालले सन् 2020 यता 11068 चिकित्सकले बाहिरी मुलुक जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका जानकारी दिनुभएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेका अनुसार सबभन्दा धेरै चिकित्सक अमेरिका, बेलायत, मालदिव्स, युएई, अस्ट्रेलिया, भारत, क्यानाडा, जर्मनी जाने गर्छन्। काउन्सिलको तथ्याङ्क अनुसार अमेरिकामा सन् 2020 यता 2995 चिकित्सक गएका छन्। अमेरिकापछि बेलायतमा 2637, मालदिव्समा 2241, अस्ट्रेलियामा 848, संयुक्त अरब इमिरेट्समा 720, क्यानाडामा 148 र जर्मनीमा 92 चिकित्सक गएका छन्। छिमेकी मुलुक भारतमा पनि 918 चिकित्सक गएको तथ्याङ्क छ। काउन्सिलका अनुसार चिकित्सक विभिन्न 23 मुलुकमा जाने गरेका छन्। राजसभाको प्रथम महाधिवेशनका लागि 3849 प्रतिनिधि कायम भएका छन्। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको संख्या निर्धारण भएको हो। महाधिवेशन अन्तर्गत बन्द सत्र आज दिउँसो 2 बजेपछि शुरू हुने भनिएको छ। हिजो बिहान शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि संख्या एकै नहुँदा ढिलाइ भएको छ। राजसभा चितवनका सभापति मिनी माधव खनालका अनुसार परिचय पत्र वितरणपछि बन्द सत्र शुरू हुनेछ। केन्द्रीय सदस्य प्रकाश चन्द्र परियारका अनुसार महाधिवेशनमा संवैधानिक समाजवादको दर्शनलाई आधार मानेर बहस हुनेछ।
1: विकास, समृद्धि र सुशासन महत्त्वपूर्ण हो भन्ने कुरामा यसमा कुनै वाद विवाद मत मतान्तर रहेन। तर नेपालको संविधान 2072 जगमा बनेको पार्टी, संवैधानिक समाजवादलाई छाता बनाएको पार्टी, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रलाई अभ्यास गरेको पार्टीले सीमान्तकृत समुदाय, सामाजिक समावेशीकरणको समुदाय र देशको चित्र अनुसारको सीमान्तकृत र अल्पसङ्ख्यक र लैङ्गिक हिसाबले पनि सम्बोधन गर्नलाई यो पार्टीले आफ्नो कार्यविधि पनि बनाएको छ।
0: भरतपुर गेस्ट हाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्द सत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ। उच्च अदालत जनकपुरले अदालतमा हुने सुनवाईलाई युट्युबमा प्रत्यक्ष प्रसारणलाई निरन्तरता दिएको छ। उच्चले बन्द इजलास बाहेक सबै मुद्दाको बहस एवं सुनवाईलाई प्रत्यक्ष प्रसारण गर्ने भन्दै 3 इजलासबाट प्रत्यक्ष प्रसारण गरिरहेको हो। हिजो पनि परीक्षण गरिएको प्रविधि आज भने प्रत्यक्ष देखिएको छैन। भिडियो कन्फरेन्सको माध्यमबाट नेपाल वा विश्वको कुनै ठाउँबाट अधिवक्ताले मुद्दामा बहस गर्न सक्ने गरी कानुन व्यवस्था मिलाइएकोमा सो सुरुवात गरिएको छ। इरानले आणविक निरीक्षकलाई अनुमति दिन सहमति जनाएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दावीलाई तेहरानले अस्वीकार गरेको छ। स्विजरल्यान्डमा भएको वार्तापछि भान्सले निरीक्षणका लागि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँग कुरा गरिने बताउनु भएको थियो। तर इरानी विदेश मन्त्रालयले निरीक्षकलाई आफ्नो मुलुक आउन दिने विषयमा कुनै सहमति नभएको बताएको छ। राष्ट्रपति ट्रम्पले भने इरानले सहमति पालना नगरेमा चालिने कदमका बारेमा स्पष्ट रहेको बताउनु भएको छ।
2: Live up to their agreement, or if they're not behaving, I will I will do what I have to do. I think the blockade was more impactful than dropping bombs, if you want to know the truth. It was like I said, they call it the steel wall. Nobody got through. Not one ship got through, able to go to Iran.
0: इरानलाई डलरमा तेल बेच्न अमेरिकाले अनुमति दिँदै प्रतिबन्ध फगुवा गरेका बेला ट्रम्पको भनाइ आएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो BFBS कुल खबर रेडियो हो।

0: सुर्खेतमा पक्राउ गरिएका एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पुर्याइएको छ। व्यवसायी दीपक भट्टको शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धिकरण विभागको सिफारिशमा पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको हो। पौडेललाई स्थलमार्ग हुँदै काठमाडौँ ल्याएर बयानका लागि विभागमा लगिएको छ। पौडेललाई माइक्रोबसमा राखेर केही बेर अघि विभाग लगिएको हो। विभागले प्रक्रिया पूरा गरेपछि म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ। उपाध्यक्ष विष्णु पौडेल पक्राउपछि रणनीति तय गर्न आज एमाले संसदीय दल र सचिवालयको छुट्टा छुट्टै बैठक बोलाएको छ। पौडेललाई सम्पत्ति शुद्धिकरणको मुद्दामा हिजो सुर्खेतबाट पक्राउ गरिएपछि रणनीति बनाउन एमाले संसदीय दल र सचिवालयको बैठक बोलाएको हो। संसदीय दलको बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा र पार्टीको सचिवालय बैठक साँझ ओली निवास गुण्डमा डाकिएको छ। पौडेलको गिरफ्तारीलाई प्रतिशोधपूर्ण भन्दै अध्यक्ष ओली, महासचिव शंकर पोखरेल लगायतका नेताले प्रतिवाद गर्ने चेतावनी दिएका छन्। पार्टी समीक्षा भेलाका लागि सुर्खेत पुगेका उपाध्यक्ष पौडेललाई सेयर कारोबार र सम्पत्ति शुद्धिकरणको अनुसन्धानका लागि हिजो प्रहरीले नियन्त्रणमा लिएको हो। सम्पत्ति शुद्धिकरण विभागले पौडेलको ललितपुर भैँसेपाटेको घरमा पनि छापा मारेको थियो। दूरसञ्चारको टेरामक्स प्रविधि खरिदमा भएको भनिएको भ्रष्टाचार मुद्दाको आज विशेष अदालतमा सुनवाई हुँदैछ। प्राविधिक परीक्षण प्रतिवेदन प्राप्त भएपछि अदालतले पेशी तोकेको हो। अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा पेशी तोकिएको छ। टेरामक्स प्रकरणमा तत्कालीन संचार मन्त्री मोहन बहादुर बस्नेत सहित नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, सदस्यहरू निर्देशक र परामर्शदाता कम्पनीका प्रतिनिधिलाई प्रतिवादी बनाइएको छ। यो प्रकरणमा अख्तियारले 3,21,00,00,000 बिगो दावीसहित पोहोर जेठ 1 गते विशेष अदालतमा मुद्दा हालेको थियो। अन्तर्राष्ट्रिय कल निगरानी, कल बाइपास नियन्त्रण र राजस्व चुहार रोक्ने भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटोरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम टेरामक्स जडान गर्ने योजना अघि बढाएपछि यो प्रणालीको आवश्यकता, खरिद प्रक्रिया र कानूनी आधारमाथि प्रश्न उठेको थियो। एमाले उपाध्यक्ष छाडेर उपेन्द्र यादवसँग मिलेसँगै पार्टी गठन र पछि आफ्नै दल बनाएका नेता अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ। पार्टी सरकारमा रहेको बेला अशोक राई समूहले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गरेको थियो। सर्वोच्च अदालतले राई नेतृत्वको जसपालाई कानूनी मान्यता नदिएपछि यो समूह पार्टीविहीन बनेको थियो। राई नेतृत्वको समूहले निर्वाचन आयोगमा समाजवादी पार्टी नामको दल दर्ताका लागि निवेदन दिएको हो। नयाँ पार्टीमा राईलाई अध्यक्षसहित सुशीला श्रेष्ठ, राधादेवी तिमल सिन्हा र दानबहादुर विश्वकर्मालाई उपाध्यक्ष बनाइएको छ। अध्यक्ष राईले 8 जना पदाधिकारी सहित 28 जनाको केन्द्रीय समिति सदस्यको नामावली सहित दल दर्ताका लागि निवेदन दिनुभएको हो। अरणीको राजमार्ग अन्तर्गतको धोलीखेल खावा सडक खण्डमा आउँदो 14 देखि टिप्पर चलाउन रोक लगाइएको छ। सडक निर्माण र स्तरोन्नतिको कामका लागि आउँदो 14 देखि 28 गतेसम्म यो बाटोमा टिप्परलाई पूरै समय र अरू गाडीलाई साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म रोक लगाइने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। गएको वर्ष पनि विदेशी डाक्टरको संख्या बढेको पाइएको छ।
1: नेपाल मेडिकल काउन्सिलले वार्षिक झण्डै 2,000 संख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र, लाइसेन्स र त्यत्तिकै संख्यामा विदेशाना असल चारित्रिक प्रमाणपत्र दिएको हो। काउन्सिलमा गएको वर्ष 2,122 चिकित्सकले दर्ता प्रमाणपत्र लाइसेन्स लिएका थिए। सोही वर्ष 2,390 चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। यस वर्ष लाइसेन्स लिएकाले भन्दा 268 बढी चिकित्सक विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। काउन्सिलको चारित्रिक प्रमाणीकरण शाखा प्रमुख प्रदीप रिजालले 2020 यता 11,068 चिकित्सकले बाहिरी मुलुक जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका जानकारी दिनुभएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेका अनुसार सबभन्दा धेरै चिकित्सक अमेरिका, बेलायत, मालदिव्स, युएई, अस्ट्रेलिया, भारत, क्यानाडा, जर्मनी जाने गर्छन्। काउन्सिलको तथ्याङ्क अनुसार अमेरिकामा 2020 यता 2,995 चिकित्सक गएका छन्। अमेरिकापछि बेलायतमा 2,637, मालदिव्समा 2,241, अस्ट्रेलियामा 848, संयुक्त अरब इमिरेट्समा 720, क्यानाडामा 148 र जर्मनीमा 92 चिकित्सक गएका छन्। छिमेकी मुलुक भारतमा पनि 918 चिकित्सक गएको तथ्याङ्क छ। काउन्सिलका अनुसार चिकित्सक विभिन्न 23 मुलुकमा जाने गरेका छन्।
0: कतारको औद्योगिक क्षेत्रमा ग्यास प्लान्ट विस्फोट हुँदा नेपाली पनि घाइते भएको खबर आएको छ। घाइते भएका नेपालीको संख्या र नाम खुल्न बाँकी छ। 13 जनाको मृत्यु भएको घटनामा मारिने श्रमिक भारत र पाकिस्तानका छन्। रास लाफान औद्योगिक क्षेत्रमा भएको विस्फोटमा भारतका 12 र पाकिस्तानका 1 जनाको ज्यान गएको कतारी ऊर्जा मन्त्री साद अल काबीले जानकारी दिनुभएको छ।
2: यो BFBS, गोर्खा रेडियो हो।

0: नेकपा एमालेले सुदूरपश्चिम सरकारले ल्याएको बजेट नसुच्याए सरकार छान्ने चेतावनी दिएको छ। धनगढ़ीमा बसेको एमाले प्रदेश कमिटिको बैठकले बजेट संशोधन नगरिए सरकारबाट बाहिरिने चेतावनी दिएको हो। एमाले सुदूरपश्चिमका प्रचार विभाग प्रमुख भागीरथी विष्टले विज्ञप्ति जारी गर्दै बजेट विनियोजन गर्दा एकलौटी गरिएको आरोप लगाइएको छ। बजेट संशोधनका लागि पार्टी संसदीय दललाई निर्देशन दिने र माग पूरा नभए संयुक्त सरकारमा सहभागी भइरहन नसक्ने बैठकको निर्णय छ। बजेट ल्याउँदा संयुक्त सरकारको भावना, साझा नीति कार्यक्रम र सहमतिलाई पूर्णतः लत्याएको एमालेको ठहर छ। सुर्खेतमा पक्राउ गरिएका एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पुर्याइएको छ। व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धिकरण विभागको सिफारिशमा पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको हो। पौडेललाई स्थलमार्ग हुँदै काठमाडौँ ल्याएर बयानका लागि विभागमा लगिएको हो। विभागले प्रक्रिया पूरा गरेपछि म्याथपका लागि अदालतमा लैजाने तयारी गरेको छ। उपाध्यक्ष विष्णु पौडेल पक्राउपछि रणनीति तय गर्न आज एमाले संसदीय दल र सचिवालयको छुट्टा छुट्टै बैठक बोलाएको छ। संसदीय दलको बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालय र पार्टी सचिवालय बैठक साँझ ओली निवास गुण्डुमा डाकिएको हो। पौडेलको गिरफ्तारीलाई प्रतिशोधपूर्ण भन्दै अध्यक्ष ओली, महासचिव शंकर पोखरेल लगायतका नेताले प्रतिवाद गर्ने चेतावनी दिएका छन्। पार्टी समीक्षा भेलाका लागि हिजो सुर्खेत पुगेका उपाध्यक्ष पौडेललाई शेयर कारोबार र सम्पत्ति शुद्धिकरणको अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो। सम्पत्ति शुद्धिकरण विभागले पौडेलको ललितपुर भैंसे पार्टीको घरमा पनि छापा मारेको थियो। कतारको औद्योगिक क्षेत्रमा ग्यास प्लान्ट विस्फोट हुँदा नेपाली पनि घाइते भएको खबर आएको छ। घाइते भएका नेपालीको संख्या र नाम खुलेको छैन। रास लफान औद्योगिक क्षेत्रमा भएको विस्फोटमा भारतका 12 र पाकिस्तानका एकजनाको मृत्यु भएको कतारी ऊर्जा मन्त्री साद अल काबीले जानकारी दिनुभएको छ। घटनामा घाइते भएका नेपाली 166 जनाको उपचार भइरहेको छ। कतारी ऊर्जा मन्त्रालयले प्राविधिक कारणले दुर्घटना भएको बताएको छ। विस्फोटमा नेपाली सहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिक घाइते भएका छन्। जल तथा मौसम विज्ञान विभागले तराईमा तातो लहरको जोखिम कायमै रहने जनाएको छ।
1: लुम्बिनी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एक दुई स्थानमा तातो लहरको जोखिम कायमै रहेको विभागले उल्लेख गरेको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि तातो लहर चल्न सक्ने सम्भावना आउँदैएको छ। मौसम पूर्वानुमान अनुसार धनगढ़ीमा अधिकतम तापक्रम 38-40 डिग्री तथा नेपालगंजमा 39-41 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। वीरेन्द्रनगर, घोराई र भैरहवा लगायतका क्षेत्रमा तातो दिनको अवस्था रहने तथा पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङ लगायत क्षेत्रमा मेघगर्जन तथा चट्टाङसहित मध्यम वर्षाको सम्भावना छ। विभागका मौसमविद सञ्जीव अधिकारीले आज देशका अधिकांश प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन चट्टाङसहित मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिनुभएको छ।
0: दूरसञ्चारको टेरामक्स प्रविधि खरिदमा भएको भनिएको भ्रष्टाचार मुद्दामा आजका लागि विशेष अदालतमा तोकिएको पेशी स्थगित भएको छ। प्राविधिक परीक्षण प्रतिवेदन प्राप्त भएपछि आज अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा पेशी तोकिएको थियो। प्रतिवादीतर्फका कानून व्यवसायबाट आजको पेशी रोकिएको अदालतले जनाएको छ। टेरामक्स प्रकरणमा तत्कालीन संचार मन्त्री मोहन बहादुर बस्नेत सहित नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, केही सदस्य, निर्देशक र परामर्शदाता कम्पनीका प्रतिनिधिलाई प्रतिवादी बनाइएको छ। यो प्रकरणमा अख्तियारले 3.21 अर्ब करोड़को बिगो दावी सहित पोहोर जेठ 1 गते विशेष अदालतमा मुद्दा हालेको थियो। अन्तर्राष्ट्रिय कल निगरानी, कल बाइपास नियन्त्रण र राजस्व चुहावट रोक्ने भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले कम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रन्ट कन्ट्रोल सिस्टम टेरामक्स जडान गर्ने योजना अघि बढ़ाएपछि यो प्रणालीको आवश्यकता, खरिद प्रक्रिया र कानूनी आधारमाथि प्रश्न उठेको थियो। अरण्यको राजमार्गमा पनि धुलीखेल खावा सड़क खण्डमा आउँदो 14 गतेदेखि टिपर चलाउन रोक लगाइएको छ। सड़क निर्माण र स्तरोन्नतिको कामका लागि आउँदो 14-28 गतेसम्म यो बाटोमा टिपरलाई पूरै समय र अरू गाड़ीलाई साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म रोक लगाइने सड़क डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। इरानले आफ्नो आणविक कार्यक्रम निरीक्षणका लागि कसैलाई अनुमति नदिएको दावी गरेको छ। यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आणविक निरीक्षकलाई इरानले अनुमति दिन सहमति जनाएको दावी गर्नुभएको थियो। स्विजरल्याण्डको वार्तापछि भान्सले निरीक्षणका लागि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँग कुरा गरिने बताउनु भएको थियो। तर इरानी विदेश मन्त्रालयले निरीक्षकलाई आफ्नो मुलुक आउन दिने विषयमा कुनै सहमति नभएको दावी गरेको हो।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: investment plan?
1: It's something that the country has always planned to do for the NATO summit, which is in early July, 7th, 8th of July in Turkey. That remains the case.
2: ल्याएको बजेट नसोच्याए सरकार छाड्ने चेतावनी दिएको छ. धनगढीमा बसेको एमाले प्रदेश कमिटिको बैठकले बजेट संशोधन नगरी सरकारबाटै बाहिरिने चेतावनी दिएको हो. एमाले सुदूरपश्चिमका प्रचार विभाग प्रमुख भागीरथी विष्टले विज्ञप्ति जारी गर्दै बजेट विनियोजन गर्दा एकलौटी गरिएको आरोप लगाइएको छ. बजेट संशोधनका लागि पार्टी संसदीय दललाई निर्देशन दिने र माग पूरा नभए संयुक्त सरकारमा सहभागी भइरहन नसक्ने बैठकको निर्णय छ. बजेट ल्याउँदा संयुक्त सरकारको भावना साझा नीति कार्यक्रम र सहमतिलाई पूर्णत लत्याएको एमालेको ठहर छ. सुर्खेतमा पक्राउ गरिएका एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पुर्याइएको छ. व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धिकरण विभागको सिफारिशमा पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको हो. पौडेललाई स्थलमार्ग हुँदै काठमाडौँ ल्याएर बयानका लागि विभागमा लगिएको हो. विभागले प्रक्रिया पूरा गरेपछि म्याद थपका लागि अदालतमा लैजाने तयारी गरेको छ. दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रूपन्देहीका तीन जनप्रतिनिधिको पद खाली भएको छ. 2079 स्थानीय तहमा चुनावमा काँग्रेसबाट विजय भएका ती प्रतिनिधिले दल त्यागेर अरू दलमा प्रवेश गरेपछि निर्वाचन आयोगले उनीहरूको पद खाली गर्ने निर्णय गरेको हो. राजनीतिक दल सम्बन्धी ऐन र नियमावली अनुसार दल त्याग गर्ने निर्वाचित जनप्रतिनिधिको पद रिक्त हुने कानूनी प्रावधान छ. आयोगको निर्णय अनुसार जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा, नवलपरासीको पालीनन्दन गाउँपालिकाको उपाध्यक्ष फातिमा खातुन अन्सारी र रूपन्देहीको बुटोल उपमहानगर तीनका वडाध्यक्ष विष्णु ढकालको पद रिक्त भएको हो. कतारको औद्योगिक क्षेत्रमा ग्यास प्लान्ट विस्फोट हुँदा नेपाली पनि घाइते भएको खबर आएको छ. घाइते भएका नेपालीको संख्या र नाम खुलेको छैन. रास लफान औद्योगिक क्षेत्रमा भएको विस्फोटमा भारतका 12 र पाकिस्तानका एकजनाको मृत्यु भएको कतारी ऊर्जा मन्त्री साद अल काबीले जानकारी दिनुभएको छ. घटनामा घाइते भएका नेपाली सहित 66 जनाको उपचार भइरहेको छ. कतारी ऊर्जा मन्त्रालयले प्राविधिक कारणले दुर्घटना भएको बताएको छ. विस्फोटमा नेपाली सहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिक घाइते भएका छन्. दूरसञ्चारको टेरामक्स प्रविधि खरिदमा भएको भनिएको भ्रष्टाचार मुद्दामा आजका लागि विशेष अदालतमा तोकिएको पेशी स्थगित भएको छ. प्राविधिक परीक्षण प्रतिवेदन प्राप्त भएपछि आज अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा पेशी तोकिएको थियो. प्रतिवादीतर्फका कानून व्यवसायीबाट आजको पेशी रोकिएको अदालतले जनाएको छ. टेरामक्स प्रकरणमा तत्कालीन संचार मन्त्री मोहन बहादुर बस्नेत सहित नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, केही सदस्य, निर्देशक र परामर्शदाता कम्पनीका प्रतिनिधिलाई प्रतिवादी बनाइएको छ. यो प्रकरणमा अख्तियारले 3.21 अर्ब करोड़को बिगो दावी सहित पोहोर जेठ 1 गते विशेष अदालतमा मुद्दा हालेको थियो. अन्तर्राष्ट्रिय कल निगरानी, कल बाइपास नियन्त्रण र राजस्व चुहावट रोक्ने भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेली कम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रन्ट कन्ट्रोल सिस्टम टेरामक्स जडान गर्ने योजना अघि बढाएपछि यो प्रणालीको आवश्यकता, खरिद प्रक्रिया र कानूनी आधारमाथि प्रश्न उठेको थियो. जल तथा मौसम विज्ञान विभागले तराईमा तातो लहरको जोखिम कायमै रहने जनाएको छ.
3: लुम्बिनी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एक दुई स्थानमा तातो लहरको जोखिम कायमै रहेको विभागले उल्लेख गरेको छ. सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि तातो लहर चल्न सक्ने सम्भावना औँल्याइएको छ. मौसम पूर्वानुमान अनुसार धनगढीमा अधिकतम तापक्रम 38-40 डिग्री तथा नेपालगंजमा 39-41 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ. वीरेन्द्रनगर, घोराई र भैरहवा लगायतका क्षेत्रमा तातो दिनको अवस्था रहने तथा पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङ लगायत क्षेत्रमा मेघगर्जन तथा चट्टाङसहित मध्यम वर्षाको सम्भावना छ. विभागका मौसमविद सञ्जीव अधिकारीले आज देशका अधिकांश प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन चट्टाङसहित मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिनुभएको छ.
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सर्पदंश र क्यान्सरको औषधि अभाव नरहेको दावी गर्नुभएको छ. बीएफबीएस गोर्खा रेडियोसँगको कुराकानीमा मन्त्री मेहताले आपूर्तिका लागि मन्त्रालयका अधिकारीलाई जिम्मा दिएको पनि जानकारी दिनुभएको हो.

0: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा बन्द सत्र शुरू भएको छ। सभापति रवि लामी छानेले घण्टी बजाएर बन्द सत्रको शुरूआत गर्नुभएको हो। बन्द सत्रमा पार्टीका वरिष्ठ नेता भालेन्द्र शाह उपस्थित हुनुभएको छैन। राष्ट्रपाको नयाँ नेतृत्व छान्नका लागि भोलि मतदान हुँदैछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्द सत्रपछि चुनावी प्रक्रिया अघि बढ्नेछ। मतदानमा 80 विद्युतीय उपकरणको प्रयोग हुने राष्ट्रपाले जनाएको छ। महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि राष्ट्रपाको एपबाट मतदान गर्ने व्यवस्था छ। एक सभापति र 79 केन्द्रीय सदस्य छान्न मतदान हुने आयोग प्रमुख केसीले जानकारी दिनुभएको छ। राष्ट्रपाका सहप्रवक्ता रमेश प्रसाईले सह महामन्त्री पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ। चितवनमा जारी महाधिवेशनमा पत्रकारहरूसँग कुरा गर्दै नेता प्रसाई,
1: म केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछु र दुवै चरणमा दिँदैछु, अर्को चरणमा पनि पदाधिकारीमा पनि उम्मेदवारी दिन्छु। मेरो आकांक्षा सहमहामन्त्री हो, तर मेरो आकांक्षा प्रधान होइन, सार्वभौम सदस्यहरूले गर्ने निर्णय प्रधान हो।
0: एमाले उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ। पूर्व उप प्रधानमन्त्री पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो। व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धिकरण विभागको सिफारिशमा पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो। अदालतमा अहिले म्याद थपका लागि सरकारी वकिलले र पक्राउ गर्नु नै गलत भन्दै पौडेलका वकिलहरूले बहसको तयारी गरेका छन्। नियन्त्रणमा रिनुअघि विभागको टोलीले पौडेलको ललितपुर भैँसीपाटीको घरमा पनि छापा मारेको थियो। नेकपा एमाले सुदूरपश्चिम सरकारले ल्याएको बजेट नसच्याए सरकार छाड्ने चेतावनी दिएको छ। धनगढीमा बसेको एमाले प्रदेश कमिटी बैठकले बजेट संशोधन नगरिए सरकारबाट बाहिरिने चेतावनी दिएको हो। एमाले सुदूरपश्चिमका प्रचार विभाग प्रमुख भागरथी विष्टले विज्ञप्ति जारी गर्दै बजेट विनियोजन गर्दा एकलौटी गरिएको आरोप लगाउनु भएको छ। बजेट संशोधनका लागि पार्टी संसदीय दललाई निर्देशन दिने र माग पूरा नभए संयुक्त सरकारमा सहभागी भइरहन नसक्ने बैठकको निर्णय छ। बजेट ल्याउँदा संयुक्त सरकारको भावना, साझा नीति कार्यक्रम र सहमतिलाई पूर्णतः लत्याइएको एमालेको ठहर छ। यो वर्ष पनि विदेशी नै डाक्टरको संख्या बढेको पाइएको छ।
2: नेपाल मेडिकल काउन्सिलले वार्षिक झण्डै 2000 संख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र लाइसेन्स र त्यत्तिकै संख्यामा विदेशाना असल चारित्रिक प्रमाणपत्र दिएको हो। काउन्सिलमा गएको वर्ष 2122 चिकित्सकले दर्ता प्रमाणपत्र लाइसेन्स लिएका थिए। सोही वर्ष 2390 चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। यस वर्ष लाइसेन्स लिएकाले भन्दा 268 बढी चिकित्सक विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। काउन्सिलको चारित्रिक प्रमाणीकरण शाखा प्रमुख प्रदीप रिजालले 2020 यता 11068 चिकित्सकले बाहिरी मुलुक जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका जानकारी दिनुभएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेका अनुसार सबभन्दा धेरै चिकित्सक अमेरिका, बेलायत, मालदिव्स, युएई, अस्ट्रेलिया, भारत, क्यानाडा, जर्मनी जाने गर्छन्। काउन्सिलको तथ्याङ्क अनुसार अमेरिकामा 2020 यता 2995 चिकित्सक गएका छन्। अमेरिकापछि बेलायतमा 2637, मालदिव्समा 2241, अस्ट्रेलियामा 848, संयुक्त अरब इमिरेट्समा 720, क्यानाडामा 148 र जर्मनीमा 92 चिकित्सक गएका छन्। छिमेकी मुलुक भारतमा पनि 918 चिकित्सक गएको तथ्याङ्क छ। काउन्सिलका अनुसार चिकित्सक विभिन्न 23 मुलुकमा जाने गरेका छन्।
0: दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रूपन्देहीका 3 जनप्रतिनिधिको पद खाली भएको छ। 2079 स्थानीय तह चुनावमा काङ्ग्रेसबाट विजय भएका ती प्रतिनिधिले दल त्यागेर अरू दलमा प्रवेश गरेपछि निर्वाचन आयोगले उनीहरूको पद खाली गर्ने निर्णय गरेको हो। राजनैतिक दल सम्बन्धी ऐन र नियमावली अनुसार दल त्याग गर्ने जनप्रतिनिधिको पद रिक्त हुने कानूनी प्रावधान छ। आयोगको निर्णयअनुसार जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा, नवलपरासीको पालहिनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रूपन्देहीको बुटौल महानगर 3 वडाध्यक्ष विष्णु ढकालको पद रिक्त भएको हो। कतारको औद्योगिक क्षेत्रमा ग्यास प्लान्ट विस्फोट हुँदा नेपाली पनि घाइते भएको खबर आएको छ। घाइते भएका नेपालीको संख्या र नाम खुलेको छैन। रास लफान औद्योगिक क्षेत्रमा भएको विस्फोटमा भारतका 12 र पाकिस्तानका 1 मृत्यु भएको कतारी ऊर्जा मन्त्री सादल काबीले जानकारी दिनुभएको छ। घटनामा घाइते भएका नेपाली सहित 66 उपचार भइरहेको छ। कतारी ऊर्जा मन्त्रालयले प्राविधिक कारणले दुर्घटना भएको बताएको छ। विस्फोटमा नेपाली सहित कतार, भारत, पाकिस्तान, बङ्गलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिक घाइते भएका छन्। दूरसञ्चारको टेरामक्स प्रविधि खरिदमा भएको भनिएको भ्रष्टाचार मुद्दामा आजका लागि विशेष अदालतमा तोकिएको पेशी स्थगित भएको छ। प्राविधिक परीक्षण प्रतिवेदन प्राप्त भएपछि आज अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा पेशी तोकिएको थियो। प्रतिवादीका कानून व्यवसायीबाट आजको पेशी रोकिएको अदालतले जनाएको छ। टेरामक्स प्रकरणमा तत्कालीन संचार मन्त्री मोहन बहादुर बस्नेत सहितलाई प्रतिवादी बनाइएको छ। हवस् त हाम्रो यति नै।

0: सरकारले होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासी परिवारलाई 5 दिनको समय दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले किर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई 5 दिनभित्र खाली गर्न सूचना टाँसेको हो। मनसून शुरू भइसकेको र होल्डिङ सेन्टरमा बाढ़ी डुबानको जोखिम हुने भन्दै समितिले उनीहरूलाई सुरक्षित ठाउँमा पठाउन 5 दिने समय दिएको हो। उनीहरूलाई आउँदो शुक्रबारसम्म आफै व्यवस्थापन गरेर होल्डिङ सेन्टर छाड्न भनिएको छ। उनीहरूलाई अस्थायी व्यवस्थापनका लागि मात्रै होल्डिङ सेन्टर राखिएको र त्यहाँ दैनिक जीवन समेत भद्रगुल बनेकोले अब खाली गर्नुपर्ने समिति निर्देशक माचा काजी महर्चनको भनाइ छ। होल्डिङ सेन्टर खाली गराउन सरकारले राहत तथा पुनस्थापना प्याकेज ल्याएकोले अब कार्यान्वयन गरिने पनि समितिले जनाएको छ। सरकारले विस्थापित परिवारलाई कोठा खोज्न 25,000 पुनस्थापना खर्च र मासिक 15,000 भाडा सहयोग दिने घोषणा पनि गरेको छ। यो रकम भूमि आयोगले स्थायी व्यवस्थापनको टुङ्गो नलगाएसम्म प्रदान गरिने पनि महर्जनले जानकारी दिनुभएको छ। समितिका अनुसार हाल उपत्यकामा 6 होल्डिङ सेन्टरमा 388 परिवारलाई राखिएको छ। रासोपाका एकजना नेताले सभापतिको उम्मेद्वार हुन खोज्दा महाधिवेशन प्रतिनिधिबाटै नाम गायब पारेको गुनासो गरेका छन्। फेसबुकमा अभिषेक गुप्तारामको अकाउन्ट चलाउने 12 क्षेत्र नम्बर 3 सभापति भोला कुमार शाह कानुले प्रतिनिधिको अन्तिम नाम औलीबाट आफ्नो नाम गायब पारिएको गुनासो गर्नुभएको हो। शुरूमा निकालेको प्रतिनिधि सूचीमा आफ्नो नाम भए पनि फेसबुकमा सभापति उम्मेद्वार बन्ने भनेर लेखेपछि हटाइएको उहाँको भनाइ छ। शाहले 12 रासोपाले खास्त गरेका पूर्व सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता कायम गर्नका लागि आफूले सभापतिमा रवि लामिछाने विरूद्ध उम्मेद्वार बन्ने लेख्नु भएको थियो। कैलालीको गोदावरीमा वनका कर्मचारीले टेम्पो धकेलेर भीरबाट खसालेको घटना पीड़ितलाई 5,00,000 क्षतिपूर्ति दिने शर्तमा टुङ्गिएको छ। गोदावरी 4 भीमदत्त राजमार्गमा पर्ने बासपानीमा जेठ 29 गते डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकी धनादेवी धामीको टेम्पो भीरबाट खसालिदिएका थिए। टेम्पो भीरबाट धकेलेको भिडियो सार्वजनिक भएपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको नेतृत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई भोलिसम्ममा प्रतिवेदन पेश गर्न दिए पनि टेम्पो धनी धामीलाई 5,00,000 क्षतिपूर्ति दिने सहमतिपछि विवाद सल्टिएको छानबिन समिति संयोजक विष्टले जानकारी दिनुभएको हो। पीड़ित धामीले भत्केका घर टहरा पुननिर्माण गरिदिनुपर्ने, आफूलाई तत्काल होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गर्नुपर्ने र 10,00,000 क्षतिपूर्ति दिने माग गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सदस्य संख्या 5,23,000 नाघेको जानकारी दिएको छ। चितवनमा जारी महाधिवेशनमा महामन्त्री कविन्द्र पुलाकोटीले पार्टी सदस्यताबारे जानकारी दिनुभएको हो। उहाँका अनुसार सबैभन्दा धेरै मध्य प्रदेशमा 1,22,000 छन्। उहाँका अनुसार कोशीमा 73,355, बागमतीमा 1,83,000, गण्डकीमा 62,000, लुम्बिनीमा 76,000 र कर्णालीमा 29,000 सदस्य रहेका छन्। अहिलेसम्म 64 जिल्ला, 609 पालिका र 4,363 ओडाको अधिवेशन सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा बन्द सत्र शुरू भएको छ। सभापति लामिछानेले घण्टी बजाएर बन्द सत्रको शुरूआत गर्नुभएको हो। बन्द सत्रमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उपस्थित हुनुभएको छैन। रासोपाको नयाँ नेतृत्व छानका लागि भोलि मतदान हुँदैछ। रासोपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्द सत्रपछि चुनावको प्रक्रिया अघि बढ्नेछ। मतदानमा 80 विद्युतीय उपकरणको प्रयोग गरिने रासोपाले जनाएको छ। महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रासोपाको एपबाट मतदान गर्ने व्यवस्था छ। एक सभापति र 900 केन्द्रीय सदस्य छान्न मतदान हुनेछ। एमाले उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ। पूर्व उप प्रधानमन्त्री पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो। व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धिकरण विभागको सिफारिशमा पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो। अदालतमा अहिले म्याथपका लागि सरकारी वकिलहरूले र पक्राउ गर्नु नै गलत भन्ने पौडेल पक्षका वकिलहरूले बहसको तयारी गरेका छन्। नियन्त्रणमा लिनु अघि विभागको टोलीले पौडेलको ललितपुर वैश्य पार्टीको घरमा पनि छापा मारेको थियो। यो वर्ष पनि विदेशी नै डाक्टरको संख्या बढेको छ।
1: नेपाल मेडिकल काउन्सिलले वार्षिक झण्डै 2,000 संख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र लाइसेन्स र त्यत्तिकै संख्यामा विदेशान असल चारित्रिक प्रमाणपत्र दिएको हो। काउन्सिलमा गएको वर्ष 2,122
2: यो पीएफबीएस गोर्खा रेडियो

0: सरकारले होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासी परिवारलाई 5 दिनको समय दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले किर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई 5 दिनभित्र खाली गर्न सूचना टाँसेको हो। मनसून शुरू भइसकेको र होल्डिङ सेन्टरमा बाढ़ी डुबानको जोखिम हुने भन्दै समितिले उनीहरूलाई सुरक्षित ठाउँमा पठाउन 5 दिने समय दिएको हो। उनीहरूलाई आउँदो शुक्रबारसम्म आफै व्यवस्थापन गरेर होल्डिङ सेन्टर छाड्न भनिएको छ। उनीहरूलाई अस्थायी व्यवस्थापनका लागि मात्रै होल्डिङ सेन्टरमा राखिएको र त्यहाँ दैनिक जीवन समेत भद्रगोल बनेकोले अब खाली गर्नुपर्ने समिति निर्देशक माचा काजी महर्जनको भनाइ छ। होल्डिङ सेन्टर खाली गराउन सरकारले राहत तथा पुनस्थापना प्याकेज ल्याएकोले अब कार्यान्वयन गर्ने पनि समितिले जनाएको छ। सरकारले विस्थापित परिवारलाई कोठा खोज्न 25,000 पुनस्थापना खर्च र मासिक 15,000 भाड़ा सहयोग दिने घोषणा पनि गरेको छ। यो रकम भूमि आयोगले स्थायी व्यवस्थापनको टुङ्गो नलगाएसम्म प्रदान गरिने पनि महर्जनले जानकारी दिनुभएको छ। समितिका अनुसार हाल उपत्यका 6 वटा होल्डिङ सेन्टरमा 388 परिवारलाई राखिएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलको पक्राउ गैर न्यायिक भएको बताएको छ। पार्टी केन्द्र कार्यालयमा आज बसेको संसदीय दलको बैठकले पौडेललाई गैर कानूनी गैर न्यायिक र प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको भन्दै तत्काल रिहाईको माग गरेको हो। हिजो सुर्खेतबाट सम्पादिएका उपाध्यक्ष पौडेललाई अहिले विशेष अदालतमा म्याथपका लागि लगिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सदस्य संख्या 5,23,000 नागेको जानकारी दिएको छ। चितवनमा जारी महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी सदस्यताबारे जानकारी दिनुभएको हो। उहाँका अनुसार सबैभन्दा धेरै मध्य प्रदेशमा 1,22,000 छन्। उहाँका अनुसार कोशीमा 73,355, बागमतीमा 1,83,000, गण्डकीमा 62,000, लुम्बिनीमा 76,000 र कर्णालीमा 29,000 सदस्य रहेका छन्। अहिलेसम्म 64 जिल्ला, 609 पालिका र 4,363 वडाको अधिवेशन सकिएको छ। रासोपाका एकजना नेताले सभापतिको उम्मेद्वार हुन खोज्दा महाधिवेशन प्रतिनिधिबाटै नाम गायब पारेको गुनासो गरेका छन्। फेसबुकमा अभिषेक गुप्ता नामको अकाउन्ट चलाउने 12 क्षेत्र नम्बर 3 का सभापति भोला कुमार शाह कानूले प्रतिनिधिको अन्तिम नामावलीबाट आफ्नो नाम गायब पारिएको गुनासो गर्नुभएको हो। शुरूमा निकालेको प्रतिनिधि सूचीमा आफ्नो नाम भए पनि फेसबुकमा सभापति उम्मेद्वार बन्ने भनेर लेखेपछि हटाइएको उहाँको भनाइ छ। शाहले 12 मा रासोपाले बर्खास्त गरेका पूर्व सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता कायम गर्नका लागि आफूले सभापतिमा रवि लामिछाने विरूद्ध उम्मेद्वार बन्ने लेख्नु भएको थियो। जनता समाजवादीका सांसद महन्त ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको काम गरिरहेको आरोप लगाउनु भएको छ। आज संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सरकारको प्राथमिकतामा देश र जनता नरहेको बताउनु भएको हो।
1: जनताको हातमा त केही छैन, सब गइसक्यो, त हाम्रो स्वतन्त्रतामाथि असर परिरहेको छ। किनकि बाहिरको मानिसहरू सबै चिज कब्जा गरिहाल्यो र उनीहरूको चित्त बुझाउने गरी चाहिँ सारा काम भइरहेको छ। त हामी त त्यो उसमा कहीँ पर्दै पर्छ। हामी देशको नागरिक हो, हाम्रो चित्त बुझाउने किसिमको, हाम्रो चाहिँ भलाबुढा सोच्ने किसिमको हाम्रो सरकार नै हुने हो। त हाम्रो सरकारै छैन, यो त बाहिरवालाको सरकार हो। उनलाई त बाहिरवाला त्यहीलाई बाहुबाही दिन नै राखेको छ नि।
0: काभ्रेमा पनि बर्ड फ्लू पुष्टि भएको छ। बनेपा 13 र पनौती 7 सुकुम्बासी बस्तीमा पालेका कुखुरामा बर्ड फ्लू संक्रमण पुष्टि भएको हो। जिल्ला पशु सेवा कार्यालय काभ्रेका प्रमुख बज्र किशोर ठाकुरका अनुसार साँगाका एउटा लेयर्स कुखुरा फार्ममा करिब 1700 कुखुरा र पनौतीमा करिब 750 वटा हाँस र स्थानीय कुखुरा नष्ट गरिँदैछ। काभ्रेका अधिकांश ठूला व्यावसायिक पोल्ट्री फार्मले भने जैविक सुरक्षा मापदण्ड पालना गरेकाले संक्रमण नदेखिएको ठाकुरको भनाइ छ। खुला रूपमा पालिएका हाँस कुखुरा र जैविक सुरक्षा कमजोर भएका क्षेत्रमा संक्रमणको जोखिम बढ़ी देखिएको पनि ठाकुरले जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट चालू आर्थिक वर्षको जेठ मसान्तसम्म 14,000 बढ़ीले राहदानी लिएका छन्। 17,000 आवेदन दिएकामा 14,111 जनाले राहदानी बुझेका हुन्। प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले वैदेशिक रोजगारी, उच्च शिक्षा तथा विभिन्न प्रयोजनका लागि विदेश जानेको संख्या बढ़ेको बताउनुभयो। सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले रूपन्देहीमा राहदानी बनाउने दर लुम्बिनी प्रदेशकै उच्च रहेको बताउनु भएको छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: यसअघि संवैधानिक समाजवादलाई आत्मसात गर्दै आएको राष्ट्रपाले अब आफूलाई सामाजिक लोकतन्त्रको धरातलमा उभ्याउने प्रस्ताव गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा जारी महाधिवेशनमा राजनीतिक प्रतिवेदन तथा प्रस्ताव पेश गर्दै पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा सामाजिक लोकतन्त्रलाई अघि सार्नु भएको हो। प्रतिवेदनमा संविधानलाई नै बाद मान्नुभन्दा सामाजिक लोकतन्त्रलाई पार्टीको मूल राजनीतिक सिद्धान्तका रूपमा अंगीकार गर्नु उपयुक्त हुन्छ भनिएको छ। सभापति लामिछानेले सामाजिक लोकतन्त्रलाई कार्यान्वयन गर्न पाँचवटा मुख्य आधारहरू प्रस्ताव गर्नुभएको छ। राष्ट्रपाको प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय निर्वाचन आयोगले संशोधन सहितको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आजै राति 10 बजे उम्मेद्वारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने कार्यतालिका छ। राष्ट्रपाले मतदान भने भोलि बिहान मात्र हुने बताएको छ। राष्ट्रपाका एकजना नेताले सभापतिको उम्मेद्वार हुन खोज्दा महाधिवेशन प्रतिनिधिबाटै नाम गायब पारेको गुनासो गरेका छन्। फेसबुकमा अभिषेक गुप्ता नामको अकाउण्ट चलाउने बारा क्षेत्र नम्बर 3 का सभापति भोला कुमार शाह कानूले प्रतिनिधिको अन्तिम नामावलीबाट आफ्नो नाम गायब पारिएको गुनासो गर्नुभएको हो। शुरूमा निकालेको प्रतिनिधि सूचीमा आफ्नो नाम भए पनि फेसबुकमा सभापति उम्मेद्वार बन्ने भनेर लेखेपछि हटाइएको उहाँको भनाइ छ। शाहले बारामा राष्ट्रपाले खास्त गरेका पूर्व सभापति चन्दन सोडकारको पार्टी सदस्यता कायम गर्नका लागि आफूले सभापतिमा रवि लामिछाने विरूद्ध उम्मेद्वार बन्ने लेख्नु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सदस्य संख्या 5,23,000 नाघेको जानकारी दिएको छ। चितवनमा जारी महाधिवेशनमा महामन्त्री कविन्द्र बुलाकोटीले पार्टी सदस्यताबारे जानकारी दिनुभएको हो। उहाँका अनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा 1,22,000 छन्। कोशीमा 73,355, बागमतीमा 1,83,000, गण्डकीमा 62,000, लुम्बिनीमा 76,000 र कर्णालीमा 29,000 सदस्य रहेका छन्। अहिलेसम्म 64 जिल्ला, 609 पालिका र 4,363 वडाको अधिवेशन सकिएको छ। सरकारले होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासी परिवारलाई 5 दिनको समय दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले किर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई 5 दिनभित्र खाली गर्न सूचना टाँसेको हो। मनसून शुरू भइसकेको र होल्डिङ सेन्टरमा बाढ़ी डुबानको जोखिम हुने भन्दै समितिले उनीहरूलाई सुरक्षित ठाउँमा पठाउन 5 दिने समय दिएको हो। उनीहरूलाई आउँदो शुक्रबारसम्म आफै व्यवस्थापन गरेर होल्डिङ सेन्टर छाड्न भनिएको छ। उनीहरूलाई अस्थायी व्यवस्थापनका लागि मात्रै होल्डिङ सेन्टरमा राखिएको र त्यहाँ दैनिक जीवन समेत भद्रगोल बनेकोले अब खाली गर्नुपर्ने समिति निर्देशक मचाकाजी महर्जनको भनाइ छ। होल्डिङ सेन्टर खाली गराउन सरकारले राहत तथा पुनस्थापना प्याकेज ल्याएकोले अब कार्यान्वयन गरिने पनि समितिले जनाएको छ। सरकारले विस्थापित परिवारलाई कोठा खोज्न 25,000 पुनस्थापना खर्च र मासिक 15,000 भाडा सहयोग दिने घोषणा पनि गरेको छ। यो रकम भूमि आयोगले स्थायी व्यवस्थापनको टुङ्गो नलगाएसम्म प्रदान गरिने पनि महर्जनले जानकारी दिनुभएको छ। समितिका अनुसार हाल उपत्यका 6 वटा होल्डिङ सेन्टरमा 388 परिवारलाई राखिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले भने सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्नभन्दा पनि सरकारी राहत बुझ्नका लागि म्याद दिएको र यो म्याद केही दिन थप हुने बताएको छ। कार्यकारी समिति अध्यक्ष डाक्टर आनन्द सिंह भाट:
4: डाक्टर साहब, यो होल्डिङ सेन्टरमा राखेको सुकुम्बासीहरूलाई 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न यहाँहरूले सूचना दिनुभएको छ। यो एकाएक बस्ती पनि त्यसरी नै भत्काइयो, अहिले होल्डिङ सेन्टरबाट पनि त्यसरी नै हटाउन किन खोज्या?
5: त्यसरी नै भन्न त मिलेन, उहाँलाई पूर्व सूचना दिएकै हो, अनि त्यसो खाता खोल्नेका लागि पनि उहाँलाई टाइम दिएको छ पहिलेदेखि, होइन? अनि त्यही अनुसारले चाहिँ अब त्यो 5 दिनको टाइम भन्ने मात्र त भएन, उहाँहरूलाई चाहिँ अहिले राहत दिने कुरा हो, त्यो राहतको रकम लिएर जाने कुरा हो। त्यसमाथि पनि त्यो अब कस्तो भने रात लिएपछि उहाँहरूलाई छोडिहाल्ने भन्ने चिज पनि होइन, उहाँको डाटा बेस हामीले चाहिँ भूमि समस्या समाधान जुन एउटा समिति बनेको छ उहाँलाई पठाइदिने हो, विभिन्न रात प्याकेजहरू पनि सरकारले दिनुपर्ने पनि डाटा बेसको आधारमा दिने नै हो, अनअटेन्डेड भनेर उहाँलाई चाहिँ हटाउनु खोज्ने भन्ने होइन, उहाँलाई चाहिँ आफ्नो बन्दोबस्तीमा चाहिँ जसरी दुई तिहाई भन्दा बढी बाहिर बसिराख्नु भएको छ त्यही अनुसारले उहाँले चाहिँ पनि बस्ने भन्ने हो। त्यो अनुसारले हामी फिजिकली बुझ्दाखेरि पनि अब धेरै जस्तो सेन्टरहरूले निवेदन दिएर त्यही अनुसारले गर्छौँ भनिसकेको अवस्था पनि हो।
4: यो भनेको चाहिँ तपाईँहरू रात बुझ्नुहोस् भनेर चाहिँ पाँच दिनको समय दिनुभयो,
5: रात बुझ्ने टाइम हो त्यो चाहिँ, रात बुझिसकेपछि अटोमेटिकली त्यस पछाडि त आफ्नो चाहिँ बन्दोबस्ती मिलाउने भन्ने लाइनमा हो त्यो जुन बस्नका लागि मात्रै होइन, किनकि समस्याहरू धेरै आयो तर पनि कतिपय धेरैजनाहरूले धेरै सेन्टरहरूकोले त्यो लाइनमा तयार पनि हुनुहुन्छ र त्यही अनुसारले भरि पनि सक्नु भएको छ। राधा समय एक दुईवटा चाहिँ मान्छे केही मान्छेहरूले मात्रै हो त्यो पकेटा झिक्ने त्यो न्युज मिडियाहरूमा चाहिँ त्यो प्रचार प्रसार गर्ने कुराहरू, नत्र धेरै जस्तोले चाहिँ गरिसक्नु भएको छ त्यो कुरा।
4: अनि अध्यक्षज्यू एउटा कुरा भनिदिनु त, यदि उहाँहरूले पाँच दिनभित्र पनि रात बुझ्नु भएन भनेदेखि चाहिँ उहाँहरूलाई त्यहाँबाट हटाउने
5: कारण अल्टिमेटम होइन, त्यो अल्टिमेटम होइन, उहाँहरूलाई म्याच दिएको म्यानेज गर्ने त्यो त पछि सोचिने कुरा आयो, अहिलेलाई चाहिँ हामीले त्यो अहिले एउटा व्यवस्था हो, सर्टेन टाइम फ्रेम दिनै पर्छ, टाइम फ्रेम नदिकन चाहिँ गाह्रो हुन्छ भन्ने हिसाबले टाइम फ्रेम दिएको हो, त्यो त पछि सोचिने कुरा आयो नि त होइन, अल्टिमेटम होइन, अल्टिमेटमको रूपमा नबुझौँ त्यसलाई, एउटा टाइम लाइन मात्र दिएको हो, टाइम लाइन अनुसारले उहाँले चाहिँ भरेर अब उहाँले पनि कोअपरेट गर्ने कुरा आयो, त्यही अनुसारले सहजीकरण गरिसकेपछि के कस्तो हुन्छ पछि त जसले भ्याउँदै भएन के भयो त्यो अवस्थामा त एक दुई दिन ठप हुने अथवा के गर्ने त छँदैछ, त्यो त हामीले जसरी हो सहयोग गर्ने कुरा हो नि।
4: अनि डाक्टर साहब पाँच दिनभित्र उहाँहरूले रात बुझ्नु भएन भने चाहिँ के गर्नुहुन्छ?
5: के गर्नुहुन्छ भन्ने कुरा त अहिले नसोधौँ, हामीलाई के गर्ने भन्ने चिजको कुरै आएन नि, के गर्ने भन्ने त उहाँहरूले चाहिँ रात बुझ्ने भन्ने सरकारले निर्णय गरेको छ, रात लिएर सरकारको चाहिँ त्यही अनुसारले जुन सहयोग गर्ने रात प्याकेज छ, प्याकेज अनुसारले त उहाँले चाहिँ त्यो लिएर उहाँहरूलाई त्यसपछि भनेको चाहिँ जुन भेरिफिकेसन छ, भेरिफिकेसन भइसकेपछि भूमिहीन हुनुहुँदो रहेछ भने त त्यो अनुसारले सरकारले गर्न खोजेकै छ त, त्यो अनुसारले त्योभन्दा बाँकी मैले के भन्नु त
4: क्लियर गरिदिनु नि डाक्टर साहब। यो जिज्ञासै बाँकी भयो, थोरै कुरा
5: मैले तपाईँलाई भन्नु पर्ने कुरा
4: भनिसकेँ,
5: मैले क्लियर गरिदिइसकेँ
4: त, उहाँहरूले यो पाँच दिनभित्रमा रात बुझ्नु भएन भनेदेखि त्योभन्दा पछाडिको सरकारबाट पाउने सेवा सुविधा कटौती गर्ने हो,
5: त्यो त मैले त्यो भन्न सक्दिनँ, त्यो अहिले कटौती हुने भन्ने नै कुरा आउँदैन, पब्लिक नागरिकले पाउने सेवाहरू त पाइहाल्नुहुन्छ नि त, उहाँले नै ढिला हुन्छ, उहाँले नै अप्ठ्यारो हुन्छ भने त उहाँले टाइममा चाहिँ कोअपरेट गरिदिनु पर्यो कि, आफ्ना डकुमेन्टहरू उहाँले चाहिँ कतिपय नबुझेको डकुमेन्ट नल्याएर ढिला भएको अवस्थामा त उहाँहरूले नै कोअपरेट गरिदिनु पर्यो नि त, ढिला हुने कुरा हाम्रोबाट चाहिँ असहयोग हुने कुरा होइन कि, उहाँहरूले नै सहयोग गरेर कोअपरेट गरिदियो भने त भइहाल्ने कुरा भयो,
4: तीन महिनाभित्रमा उहाँहरूलाई लाल पर्जा दिने भनेर
5: त्यो कुरा, त्यसका लागि त सर्वसम्पूर्ण डकुमेन्टेसनहरू दिने, आफ्नो नागरिकता दिने, खाता नम्बर दिने, त्यो अनुसारले रात लिएर आफ्नो चाहिँ अरूलाई सहयोग गर्ने, गभर्मेन्टको योजना अनुसारले सहयोग गरिदिने त उहाँहरूको पनि कर्तव्य हो नि, नागरिक पनि।
4: तीन महिनाभित्र उहाँहरूले लाल पर्जा पाएन भनेदेखि चाहिँ यो भत्ता राहत सुन्नु न
5: त्यो हाम्रो डिस्पोजलको कुरा भएन, मैले बुझिसकेँ तपाईँको कुरा, हाम्रो डिस्पोजलको कुरा होइन, त्यो अरू मिनिस्ट्रीहरू अरू कुराहरू अरू चाहिँ संरचनाहरू पनि छन्, अहिले आयोग बनेको अवस्था छ, उहाँहरूले डिल गर्ने कुरा हो नि त, हाम्रो अहिले रात प्याकेज र अहिले तत्कालको कुरा मात्रै हो, त्यस कारणले म यति सीमित मात्र क्वेसन सोध्नुहोस् न प्लिज।
4: लाल पर्चा आएन भनेदेखि तीन महिना पछाडि पनि हामीले
5: मलाई नसोध्नु यो बारेमा, नसकिने अवस्था हो।
3: एमाले नै उपाध्यक्ष विष्णु पौडेलको पक्राउ गैर न्यायिक भएको बताएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको संसदीय दलको बैठकले पौडेललाई गैर कानूनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको भन्दै तत्काल रिहाईको माग गरेको हो। अब खबर फटाफट।
4: विदेश पठाउने भन्दै 23,65,000 ठै गर्ने तीनजना काठमाडौँ प्रहरीको फन्दामा चितवन रत्नगर एकका युवक राज पराजुली, दोलखा जिरी तीनका टंकबहादुर खड्का र सुनसरी धरान छका मनिष पोदारलाई कार्यवाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा। कालीकोटको महाबई गाउँपालिका 6 माविका विद्यार्थीलाई करेसाबारी सम्बन्धी सिप सिकाउँदै एक घर एक करेसाबारी एक घर पाँच बिरुवा कार्यक्रमका लागि 200 विद्यार्थी तालिम लिँदै। समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनको देवनगरमा टाइगर सेन्चुरी योजना लागू गरिँदै बस्ती पसेका र घाइते अवस्थामा भेटिएका बाघको व्यवस्थापन गरिने। तेह्रथुमको फेदाब गाउँपालिकाका किसानलाई खेतीका लागि झापाको गोलोक गोवर्धन गौशालाको 92 हल बहर गोरु सहयोग, विपन्न परिवारलाई प्राथमिकता दिएर बहर गोरु निशुल्क वितरण। भोजपुरको पौवादुङमा गाउँपालिकामा व्यावसायिक पशुपालन गर्ने 21 कृषि फर्मलाई 30 लाख सहयोग, 20 बंगुर पालन फर्म र एउटा बाख्रा पालन फर्मलाई 50% लागत साझेदारी रहने गरी खोर निर्माण, पाठापाठी खरिद र प्राविधिक सहयोग पनि दिइँदै। पोखराका होटल भारतीय पर्यटकले भरिभराउ, पछिल्लो 1.5 महिनामा मात्रै 1.5 लाख भारतीय पर्यटक पोखरा आएको होटल व्यवसाय संघको तथ्याङ्क। र ताप्लेजुङको सिदिङमा गाउँपालिकाले 50 युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई महसुलमा 50% अनुदान दिने, पालिकाभित्रका 2500 घरधुरी मध्ये मासिक 50 युनिटसम्म खपत गर्ने परिवारलाई राहत।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म सुनिता।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा पूर्व मन्त्री पौडेललाई 7 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति।
1: जरुरी पक्राउपछि स्वीकृत भए आज पहिलो पटक 7 दिन चाहिँ म्याद थपने गरी आदेश भएको छ। अहिले चाहिँ पौडेललाई नै हिरासतमा राख्न पठाइएको छ।
0: रेबिजको खोपको अभावका सम्बन्धमा के भन्छन् स्वास्थ्य मन्त्रालयका अधिकारी?
2: भण्डारणमा थोरै थोरै मात्रामा छन्। अबको टेन्डर प्रक्रिया टुङ्गिएर आउँदाखेरिसम्म पुग्ने गरी व्यवस्थापन गरेका छौँ। हामीले शून्य नै बनाएको छैन।
0: र बाल बालिकालाई निशाना बनाएर इजरायलले गाजामा नरसंहार गरेको राष्ट्रसङ्घको एउटा आयोगको निष्कर्ष। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। लेबनानको सरकारी सञ्चार माध्यमले देशको दक्षिणी नगर नबटियामा सडक सफा गरिरहेको बुलडोजर नजिकै उभिएका मानिसहरूको समूहमाथि इजरायली सैनिकले गोली चलाउँदा 2 जना मारिएको बताएको छ। यसअघि 3 दिनसम्म युद्धविराम कायम थियो र अप्रिल यता पहिलोपटक मानिसहरूले ज्यान गुमाएका विवरण आएका थिएनन्। इजरायली सेनाले आफूले तत्कालै खतरा निम्त्याउन सक्ने सशस्त्र आतंकवादीलाई निशाना बनाएको बताएको छ, तर त्यही घटनालाई इङ्गित गर्दै उसले त्यस्तो बताएको हो वा होइन प्रष्ट छैन। हिजबुल्लाले इजरायलले युद्धविरामको ठाडो उल्लङ्घन गरेको आरोप लगाएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले इजरायलले नियोजित रूपमा प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर आम नरसंहार, मानवता विरुद्धको अपराध र युद्ध अपराध गरेको बताएका छन्। राष्ट्रसङ्घको आयोगको एउटा प्रतिवेदनमा इजरायली सुरक्षाकर्मीहरूले जानाजान बालबालिकाको हत्या गरेको, उनीहरूलाई घाइते बनाएको र लाखौं प्यालेस्टिनी बालबालिकामाथि मानसिक चोट पुर्याएको आरोप लगाइएको छ। गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्ने भरपर्दो आधार आफूहरूसँग रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। इजरायलले पूर्ण रूपमा प्रतिवेदन अस्वीकार गर्ने भन्दै उक्त झुटा रिपोर्टले आफ्नो मानहानि गरेको प्रतिक्रिया दिएको छ। पश्चिम युरोपमा घातक उष्ण लहरको प्रभाव देखिरहँदा संयुक्त राष्ट्रसङ्घका प्रमुखले तापमान वृद्धिलाई सीमित तुल्याउन अझ तीव्र आपतकालीन कदम विश्वले चाल्नुपर्ने बताएका छन्। लन्डनमा बोल्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भने, जलवायु भद्रगोल हाम्रै आँखा अगाडि तीव्र भइरहेको छ। हामीले अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा गर्मी 11 वर्षहरू भर्खरै झेलेका छौँ। संयुक्त राष्ट्रसङ्घका महासचिव फ्रान्सले करिब 80 वर्ष अघि तथ्याङ्क राख्न थालिए यताकै सर्वाधिक तातो रात अभिलेखीकृत गरेको छ। इटलीले 15 वटा शहरहरूमा उच्च सतर्कता घोषणा गरेको छ। केन्याले अमेरिकी नागरिकहरूलाई लक्षित एउटा इबोला उपचार केन्द्रको निर्माण तत्कालै बन्द गर्न आदेश दिएको छ। मंगलबार अदालतमा उपस्थित भएका स्वास्थ्य मन्त्री एडेन डुवालेले अदालतको आदेश स्वीकार गर्नका लागि एयरफोर्सको बेस नजिकै निर्माणको काम रोकिएको बताए। अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा प्रतिनिधि मण्डलले ब्रसल्समा आप्रवासनबारे छलफल गर्न युरोपेली संघका अधिकारीहरूलाई भेटेको बताएको छ। यूले औपचारिक रूपमा तालिबानलाई मान्यता दिएको छैन र अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे यता 5 वर्षमा पहिलो पटक यूले तालिबान सदस्यहरूलाई छलफलमा डाकेको हो। बेल्जियमका एक प्रवक्ताले प्रतिनिधि मण्डललाई बेल्जियममा 1 दिन मात्रै यात्रा गर्ने गरी भिजा दिइएको बताए। र भारतमा आइफोनका पार्ट पूर्जाहरूको प्रमुख उत्पादक टाटा इलेक्ट्रोनिक्सले आफू साइबर सुरक्षा हमलामा परेको बताएको छ। तर टाटाले उक्त घटनाले आफ्नो काम कारवाहीमा कुनै प्रभाव नपर्ने जनाएको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
0: साझापखमा पुनः स्वागत छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई 7 दिन थुनामा राख्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विभागले जारी गरेको पूर्जीका आधारमा उनी हिजो सुर्खेतबाट पक्राउ परेका थिए। यद्यपि विभागका अधिकारीहरूले उनीमाथि कुन प्रसङ्गमा अनुसन्धान भइरहेको हो भन्ने प्रश्न पारेका छैनन्। एक रिपोर्ट। पार्टीको कार्यक्रममा गएका बेला सुर्खेतबाट पक्राउ परेका पौडेललाई अनुसन्धानका लागि म्याद माग्दै आज अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई 7 दिन थुनामा राख्ने अनुमति दिएको सूचना अधिकारी पार्वती हितानले बीबीसीलाई बताइन्।
1: मनी लन्ड्रिङ मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विश्वप्रसाद पौडेललाई विभागबाट जरुरी पक्राउ पुँजी स्वीकृति र अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्नुपर्छ भनेर अनुरोध गर्नुभएको थियो। जरुरी पक्राउ पुँजी स्वीकृत भए आज पहिलो पटक 7 दिन चाहिँ म्याद थप हुने गरी आदेश भयो। भएको छ। सदस्य मान्य न्यायाधीश चयन प्रसाद पौडेल, सदस्य मान्य न्यायाधीश हेमन्त रावल र सदस्य मान्य न्यायाधीश उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो। आदेश बमोजिम अहिले चाहिँ विष्णु प्रसाद पौडेललाई अनेक हिरासतमा राख्न पठाइएको छ।
0: उनका अनुसार विभागले 20 दिन हिरासतमा लिएर अनुसन्धान गर्न माग गरेको थियो। विशेष अदालतमा बहस गर्दै पौडेल पक्षका वकिलहरूले उनी भागेर जाने अवस्था नभएको भन्दै परिवार वा कानून व्यवसायीको जिम्मामा रिहा गर्न माग गरेका थिए। यसैबीच एमाले संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष पक्राउ परेको घटनाको निन्दा गरेको छ। उक्त बैठकका निर्णयबारे एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बीबीसीसँग भनिन्,
4: छानबिनसित जोडिएका कुरामा हाम्रो केही हुँदैन। कोही व्यक्तिमाथि छानबिन गर्न पर्यो भने तथ्यमा उभिएर प्रमाणमा उभिएर छानबिन गर्ने, छानबिन गर्दाखेरि दोषी देखियो भने कारवाही गर्ने हो। अहिले छानबिन गर्नु पूर्व नै कारवाही गर्ने हिसाबले जसरी आयो यो सरकारको गलत रवैया हो। अब गिरफ्तारी भइसकेको सन्दर्भमा बिना पूर्वाग्रह तथ्य तथ्यमा बसेर प्रतिशोध नसान्ने गरी छानबिन होस्, राजनीतिक प्रतिशोध तान्ने गरी दुःख दिने काम नहोस् भन्ने कुरामा सरकारको ध्यान आकर्षित गर्छ।
0: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धानका लागि पौडेललाई पक्राउ गरेको विवरण आएका छन्। तर बीबीसीको जिज्ञासामा विभागका महानिर्देशक निर्मल ढकाल र निर्देशक उत्तम कुमार घिमिरेले अनुसन्धानको विषय भन्दै उनलाई पक्राउ गरिएको कसुरबारे बताउन अस्वीकार गरे। हिजो सुर्खेतमा पक्राउ गरिएका 66 वर्षीय पौडेललाई आज मध्याह काठमाडौँ ल्याइएको थियो। अब अर्को प्रसंग, स्थापनाको 4 वर्षमै सहज बहुमतसहित सरकारको नेतृत्व गर्ने जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्द सत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रिया सुरु भएको छ। महाधिवेशनमा 2 चरणमा निर्वाचन सम्पन्न हुने बताइएको छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गरिनेछ भने त्यसपछि बाँकी पदाधिकारी चयनका लागि मतदान हुनेछ। यस सन्दर्भमा थप जानकारी दिन हाम्रा चितवन संवाददाता ईश्वर जोशी देखेर हाम्रो टेलिफोन सम्पर्कमा छन्। ईश्वरजी, आज दिनभर के भयो र अहिले त्यहाँ के भइरहेको छ?
5: आइतबार उद्घाटन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सोमबार दिनभरि पनि बन्द सत्र हुन नसकेपछि आज दिनभरि पनि अब अन्यल बीच प्रतिनिधिहरूको नामले निर्वाचन गरिसकेपछि बन्द सत्र सुरु भयो। सभापति रवि लामिछाने र सहनिवागले लगायतले चाहिँ प्रस्तुत गरेका प्रतिवेदनहरू चाहिँ पारित भएको छ। अब अहिले चाहिँ निर्वाचनको प्रक्रिया अगाडि बढेको छ।
0: अब कसरी र कहिलेसम्म सत्तारूढ दलले नयाँ नेतृत्व पाउने देखिन्छ?
5: मैले केही बेर अगाडि रासोपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीसँग कुरा गरेको थिएँ। अब हामी निर्वाचनको प्रक्रिया अगाडि बढ्छ भनेर उनले बताएका थिए। मनोनयन पत्र दर्ताको काम चाहिँ भइरहेको छ र भोलि बिहानमा चाहिँ मतदान गर्ने भन्ने कुरै कार्यक्रम रहेको छ। सभापतिको हकमा चाहिँ अन्य कसैले पनि अब उम्मेदवारी नदिने भन्ने किसिमको चाहिँ सहमति भइसकेको छ। रवि लामिछानेको विरुद्धमा चाहिँ कुनै उम्मेदवारी पर्ने चाहिँ अहिलेसम्म देखिएको छैन।
0: यो अब देशको ठुलो र त्यसमा पनि पहिलो महाधिवेशन भएकोले धेरैको चासो देखिन्छ। यो महाधिवेशनको सबैभन्दा रोचक पक्ष चाहिँ अहिलेसम्म के देख्नुहुन्छ तपाईँ?
5: जुन उत्साहले चाहिँ प्रतिनिधिहरू आएको देखिन्थ्यो चितवनको यो गर्मीमा, उनीहरूले सबै चिज समयमा नै हुन्छ होला भन्ने जुन आकलन गरेको थियो त्यो हुन सकेन। बन्द सत्रको क्रममै कतिपयको खर्च वर्ष पनि सकिएको भन्ने कुरा आएपछि सम्बोधनको क्रममा चाहिँ सभापति रवि लामिछानेले आर्थिक अभावका कारण चाहिँ कोही पनि रोकिन नपरोस्, त्यस्तो छ भने तपाईँहरूले बुझाउनु भएको 5,000 रुपियाँ चाहिँ फिर्ता लिन सक्नुहुन्छ प्रक्रिया पुऱ्याएर भनेर पनि उनले बताए।
0: हस्, धेरै धन्यवाद। बीबीसीका चितवन संवाददाता ईश्वर जोशी। अब अर्को विषय, पछिल्ला केही दिनदेखि सरकारी स्वास्थ्य केन्द्रहरूमा रेबिज विरुद्धको खोप अभाव भएको विवरण सार्वजनिक भइरहेका बेला स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने उपलब्ध स्रोत र विकल्पहरूको प्रयोग गर्दै बिरामीलाई खोप उपलब्ध गराइरहेको दावी गरेका छन्। खरिद प्रक्रियामा भएको ढिलाइका कारण देशका विभिन्न अस्पतालमा खोपको आपूर्ति प्रभावित हुँदै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर मणि अधिकारीलाई टेलिफोन सम्पर्क गरी सुरुमा खोपको उपलब्धताको स्थिति अहिले कस्तो छ भनेर सोधेका छौँ।
6: अहिले रेबिज भ्याक्सिन पुरै अनुपलब्ध भएको अथवा अभाव रहेको भन्ने अवस्था छैन। हामीसँग अस्पतालहरूमा र भण्डारणहरूमा केही मात्रा भ्याक्सिनहरू छन्, अस्पतालहरू प्रयोग पनि भइरहेको छ। हाम्रो नियमित रूपमा खरिद गर्ने प्रक्रिया र जुन मूल्य लागत मूल्यहरूको कारणले गर्दा हामीले पटक पटक टेन्डर गरिराख्नुपर्ने, व्यवसायहरूले आवेदन नगर्ने कारणले हामी तेस्रो चोटि टेन्डर गरेको अवस्थामा छौँ। यो पनि अन्तिम चरणमा पुगेको छ।
0: तर
7: तपाईँले त्यसो भनिराख्दाखेरि चाहिँ कतिपय सञ्चार माध्यममा भ्याक्सिन नपाइएका कारण सर्वसाधारणको ज्यान गएको सम्मका विवरणहरू आएका छन्, त्यो चाहिँ के त फेरि?
6: यसमा बुझ्नुपर्ने प्राविधिक पक्ष भनेको के हो भने, त्यो भ्याक्सिन नहुँदैमा रेबिज भइहालेको भन्दा पनि रेबिजको रोकथामका लागि भ्याक्सिन हो, रेबिजको उपचारका लागि भ्याक्सिन होइन। रेबिजको उपचार व्यवस्थापन त संसारमा केही पनि छैन, तर रोकथामका लागि हामीसँग खोप सँगसँगै अरू धेरै उपायहरू छन्। हामीले सबै उपायहरू सँगसँगै अवलम्बन गर्दै जानुपर्ने हुन्छ। हामीले अस्पतालहरूमा अभाव हुने स्थिति सिर्जना नहुनका लागि वैकल्पिक उपायहरू गरेर सोझै खरिद गरेर अस्पतालले खोपको व्यवस्थापन गर्न सक्ने गरी बजेट विनियोजनको कुरा, त्यसका लागि सहजीकरण गर्ने कुराहरू हामीले गरेका छौँ। ठुलो मात्रामा धेरै मूल्यमा खरिद गर्ने कुरा चाहिँ सार्वजनिक खरिद ऐन अनुसारको व्यवस्था गर्नका लागि चाहिँ बोलपत्र आह्वान गर्नुपर्ने, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर व्यवस्थापन गर्नुपर्ने, ती कुराहरूले गर्दाखेरि चाहिँ त्यसमा समस्या भएको मात्रै हो।
7: अहिले कुनै सरकारी स्वास्थ्य संस्थामा कोही भ्याक्सिनको लागि गयो भनेदेखि चाहिँ उसले सहजै त्यो भ्याक्सिन पाउँछ भन्ने हो तपाईँको भनाइ?
6: मैले यो भनिरहँदाखेरि कुनै अस्पतालमा भ्याक्सिन नभएको अवस्था अथवा कम भएको अवस्था, त्यहाँनिर अलिक बढी खपत हुने अवस्था हुँदाखेरि नजिकको अस्पतालसँग पैँचो लिएर व्यवस्थापन गर्ने व्यवस्थाहरू चाहिँ भएको छ, र आकस्मिक रूपमा अस्पतालले सोझै खरिद गर्ने र हामीले विश्व स्वास्थ्य सङ्गठनसँग पनि माग गरेर आकस्मिक व्यवस्थापन गरेका छौँ। काठमाडौँभित्र हामीसँग सुखराज अस्पतालमा खोप अहिले छ, हामीसँग शून्य भइसकेको अवस्था छैन। अस्पतालले खरिद गरेर व्यवस्थापन गरेको छ भने हामीले विश्व स्वास्थ्य सङ्गठनसँग लिएको खोपहरू आज भोलि नै आइपुग्ने अवस्थामा पनि छप छन्। त्यसले व्यवस्थापन हुन्छ भने अर्को हप्ताबाट हाम्रो नियमित रूपमा जुन हामीले खरिद गर्नेछौँ, वार्षिक रूपमा हामीले 5 लाख हाराहारी भाइल खोप खरिद गर्छौँ, त्यो खोपहरूको टेन्डरको खोल्ने मिति भनेको 16 गतेलाई छ। हामी त्यतिखेरसम्म त्यो एउटा प्रक्रियामा जान्छ र व्यवस्थापन हुन्छ। कुनै अस्पतालमा अहिले खोप सकिहालेको अवस्था छ भने पनि हामीले पत्लयामा रहेको स्टोरमा, काठमाडौँमा रहेको स्टोरमा केही मात्रामा खोपहरू पनि छन्। त्यसै अनुसार हामीले सहजीकरण गर्छौँ, त्यसै अनुसार उपलब्ध पनि गराउँछौँ, र अस्पतालहरूले सोझै खरिद गरेर व्यवस्थापन गर्न सक्ने पनि प्रावधान छ, त्यसमा पनि सहजीकरण गर्छौँ, त्यसै अनुसार गरेका छौँ।
0: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर मणि अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। संयुक्त राष्ट्रसङ्घको एउटा जाँच आयोगले गाजा स्ट्रिपमा जानाजान प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर इजरायलले नरसंहार, मानवता विरुद्धको अपराध र युद्ध अपराध गरेको आरोप लगाएको छ। उक्त नयाँ प्रतिवेदनमा इजरायली अधिकारी र सुरक्षाकर्मीहरूले 10 लाख बालबालिकालाई मानसिक चोट दिएको र त्यसले अक्टोबरमा भएको युद्ध विरामपछि पनि निरन्तरता पाएको जनाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: उक्त आयोगले गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्न भरपर्दो आधार आफूसँग रहेको उल्लेख गरेको छ। इजरायलको विदेश मन्त्रालयले आफूले पूर्ण रूपमा आयोगको प्रतिवेदन अस्वीकार गर्ने भन्दै त्यो झुटो र मानहानी हुने किसिमको रहेको उल्लेख गरेको छ। सन् 2023 अक्टोबर 7 हमासले दक्षिण इजरायलमा गरेको भीषण आक्रमणमा झण्डै 1200 मारिएका थिए भने 251 बन्धक बनाइएका थिए। संयुक्त राष्ट्रसङ्घले पनि विश्वसनीय मान्ने गरेको हमासले सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार त्यस यताको इजरायली आक्रमणमा गाजामा 73,000 भन्दा बढी मारिएका छन्। त्यसमा 21,200 भन्दा बढी बालबालिका छन्। अधीनस्थ प्यालेस्टिनी भूभाग र इजरायल बारेको उक्त स्वतन्त्र जाँच आयोग अन्तर्राष्ट्रिय मानवीय र मानवाधिकार कानून उल्लङ्घनका आरोपबारे छानबिन गर्न मानवाधिकार परिषदले स्थापना गरेको थियो। उक्त आयोगका विज्ञ सदस्यहरूले औपचारिक रूपमा राष्ट्रसङ्घको मत व्यक्त गर्दैनन्। अघिल्लो सेप्टेम्बरमा सो आयोगले इजरायलले प्यालेस्टिनीहरू विरुद्ध गाजामा नरसंहार गरिरहेको आरोप लगाएको थियो। एउटा प्रतिवेदनमा आयोगले सन् 1948 नरसंहार सम्बन्धी महासन्धि अन्तर्गत परिभाषित 5 मध्ये 4 नरसंहार इजरायली अधिकारी र सुरक्षा फौजहरूले गरिरहेको औचित्यपूर्ण आधार रहेको जनाएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: मुलुकका 11 जिल्लामा बर्ड फ्लू संक्रमण फैलिएको पशु सेवा विभागले जनाएको छ। पशु सेवा विभागले प्रतिवेदन सार्वजनिक गर्दै 3 महिनादेखि मुलुकका विभिन्न ठाउँमा देखिएको रोग हालसम्म 11 जिल्लाका 82 ठाउँमा पुष्टि भएको बताएको छ। विभागका अनुसार गत चैत 4 गते मोरङ जिल्लाबाट शुरू भएको संक्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा फैलिएको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले संक्रमण तत्काल नियन्त्रणमा लिन उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी काम थालिएको बताउनुभयो। रोग नियन्त्रण गर्ने क्रममा सरकारले ठूलो संख्यामा पंक्षी र पंक्षीजन्य सामग्रीको नष्ट गरेको छ। यसै गरी रोग फैलाउन सक्ने 9,89,000 अण्डा र 1,95,000 किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। संक्रमण नियन्त्रणका लागि प्राविधिक रूपमा पनि विशेष तयारी गरिएको महानिर्देशक दाहालले बताउनुभएको छ। पशु सेवा विभागले पंक्षी पालक किसानलाई उच्च सतर्कता अपनाउन, फार्ममा जैविक सुरक्षाका उपाय कडाई साथ लागू गर्न र पंक्षीमा कुनै पनि असामान्य लक्षण देखिए पशु सेवा केन्द्रमा जानकारी गराउन भनेको छ। सरकारले होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासी परिवारलाई 5 दिनको समय दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले किर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई 5 दिनभित्र खाली गर्न सूचना टाँसेको हो। मनसून शुरू भइसकेको र होल्डिङ सेन्टरमा बाढ़ी डुबानको जोखिम हुने भन्दै समितिले उनीहरूलाई सुरक्षित ठाउँमा पठाउन 5 दिने समय दिएको हो। उनीहरूलाई आउँदो शुक्रबारसम्म आफै व्यवस्थापन गरेर होल्डिङ सेन्टर छाड्न भनिएको छ। उनीहरूलाई अस्थायी स्थापनका लागि मात्रै होल्डिङ सेन्टरमा राखिएको र त्यहाँ दैनिक जीवन समेत भद्रगोल बनेकोले अब खाली गर्नुपर्ने समिति निर्देशक मचाकाजी महर्जनको भनाइ छ। होल्डिङ सेन्टर खाली गराउन सरकारले राहत तथा पुनस्थापना प्याकेज ल्याएकोले अब कार्यान्वयन गरिने पनि समितिले जनाएको छ। सरकारले विस्थापित परिवारलाई कोठा खोज्न 25,000, पुनस्थापना खर्च र मासिक 15,000 भाड़ा सहयोग दिने घोषणा पनि गरेको छ। यो रकम भूमि आयोगले स्थायी व्यवस्थापनको टुंगो नलगाएसम्म प्रदान गरिने पनि महर्जनले जानकारी दिनुभएको छ। समितिका अनुसार हाल उपत्यकामा 6 वटा होल्डिङ सेन्टरमा 388 परिवारलाई राखिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले भने सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्नभन्दा पनि सरकारी राहत बुझ्नका लागि म्याद दिएको र यो म्याद केही दिन थप हुने बताएको छ। कार्यकारी समिति अध्यक्ष डाक्टर आनन्द सिंह भाट:
1: डाक्टर साहब, यो होल्डिङ सेन्टरमा राखेको सुकुम्बासीहरूलाई 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न यहाँहरूले सूचना दिनुभएको छ। यो एकाएक बस्ती पनि त्यसरी नै भत्काइयो, अहिले होल्डिङ सेन्टरबाट पनि त्यसरी नै हटाउन किन खोज्या?
2: त्यसरी नै भन्न त मिलेन, उहाँलाई पूर्व सूचना दिएकै हो, अनि त्यसो खाता खोल्नेका लागि पनि उहाँलाई टाइम दिएको छ पहिलेदेखि, होइन? अनि त्यही अनुसारले चाहिँ अब त्यो 5 दिनको टाइम भन्ने मात्र त भएन, उहाँहरूलाई चाहिँ अहिले राहत दिने कुरा हो, त्यो राहतको रकम लिएर जाने कुरा हो। त्यसमाथि पनि त्यो अब कस्तो भने रात लिएपछि उहाँहरूलाई छोडिहाल्ने भन्ने चिज पनि होइन, उहाँको डाटा बेस हामीले चाहिँ भूमि समस्या समाधान जुन एउटा समिति बनेको छ उहाँहरूलाई पठाइदिने हो। विभिन्न राहत प्याकेजहरू पनि सरकारले दिनुपर्ने पनि डाटा बेसको आधारमा दिने नै हो। अनअटेन्डेड भनेर उहाँलाई चाहिँ हटाउनु खोज्ने भन्ने होइन, उहाँलाई चाहिँ आफ्नो बन्दोबस्तीमा चाहिँ जसरी 2/3 बढी बाहिर बसिराख्नु भएको छ त्यही अनुसारले उहाँले चाहिँ पनि बस्ने भन्ने हो। त्यो अनुसारले हामी फिजिकली बुझ्दाखेरि पनि अब धेरै जस्तो सेन्टरहरूले निवेदन दिएर त्यही अनुसारले गर्छौँ भनिसकेको अवस्था पनि हो।
1: यो भनेको तपाईँहरू रात बुझ्नुहोस् भनेर चाहिँ 5 दिनको समय दिनुभयो?
2: रात बुझ्ने टाइम हो त्यो चाहिँ, रात बुझिसकेपछि अटोमेटिकली त्यस पछाडि त आफ्नो चाहिँ बन्दोबस्ती मिलाउने भन्ने लाइनमा हो त्यो जुन बस्नका लागि मात्रै होइन, किनकि समस्याहरू धेरै आयो। तर पनि कतिपय धेरैजनाहरूले धेरै सेन्टरहरूले त्यो लाइनमा तयार पनि हुनुहुन्छ र त्यही अनुसारले भरि पनि सक्नु भएको छ। राधासम्म 1-2 चाहिँ मान्छे केही मान्छेहरूले मात्रै हो त्यो पकेट झिक्ने, त्यो न्युज मिडियाहरूमा चाहिँ त्यो प्रचार प्रसार गर्ने कुराहरू, नत्र धेरै जस्तोले चाहिँ गरिसक्नु भएको छ त्यो कुरा।
1: अनि अध्यक्षज्यू, एउटा कुरा भनिदिनु त, यदि उहाँहरूले 5 दिनभित्र पनि रात बुझ्नु भएन भनेदेखि चाहिँ उहाँहरूलाई
2: अल्टिमेटम होइन, त्यो अल्टिमेटम होइन, उहाँहरूलाई म्याद दिएको हो म्यानेज गर्ने, त्यो त पछि सोचिने कुरा आयो। अहिलेलाई चाहिँ हामीले त्यो अहिले एउटा व्यवस्था हो, सर्टेन टाइम फ्रेम दिनै पर्छ, टाइम फ्रेम नदिकन चाहिँ गाह्रो हुन्छ भन्ने हिसाबले टाइम फ्रेम दिएको हो, त्यो त पछि सोचिने कुरा आयो नि त, होइन? अल्टिमेटम होइन, अल्टिमेटमको रूपमा नबुझौँ त्यसलाई, एउटा टाइम लाइन मात्र दिएको हो, टाइम लाइन अनुसारले उहाँले चाहिँ भरेर अब उहाँले पनि कोअपरेट गर्ने कुरा आयो, त्यही अनुसारले सहजीकरण गरिसकेपछि के कस्तो हुन्छ पछि त जसले भ्याउँदै भ्याएन के भयो त्यो अवस्थामा त 1-2 दिन थप हुने अथवा के गर्ने त छँदैछ, त्यो त हामीले चाहिँ जसरी हो सहयोग गर्ने कुरा हो नि।
0: अहिले सम्मका खबर यति नै। नमस्कार।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: सरकारले होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासी परिवारलाई 5 दिनको समय दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कृतिपुरको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई 5 दिनभित्र खाली गर्न सूचना टाँसेको हो। मनसुन शुरू भइसकेको र होल्डिङ सेन्टरमा बाढ़ी डुबानको जोखिम हुने भन्दै समितिले उनीहरूलाई सुरक्षित ठाउँमा पठाउन 5 दिने समय दिएको हो। उनीहरूलाई आउँदो शुक्रबारसम्म आफै व्यवस्थापन गरेर होल्डिङ सेन्टर छाड्न भनिएको छ। उनीहरूलाई अस्थायी व्यवस्थापनका लागि मात्र होल्डिङ सेन्टरमा राखिएको र त्यहाँ दैनिक जीवन समेत भद्रगोल बनेकाले अब खाली गर्नुपर्ने समिति निर्देशक माचाकाजी महर्जनको भनाइ छ। होल्डिङ सेन्टर खाली गराउन सरकारले राहत तथा पुनस्थापना प्याकेज ल्याएकाले अब कार्यान्वयन गरिने पनि समितिले जनाएको छ। सरकारले विस्थापित परिवारलाई कोठा खोज्न 25,000 पुनस्थापना खर्च र मासिक 15,000 भाडा सहयोग दिने घोषणा पनि गरेको छ। यो रकम भूमि आयोगले स्थायी व्यवस्थापनको टुङ्गो नलाग्दासम्म प्रदान गरिने पनि महर्जनले जानकारी दिनुभएको छ। समितिका अनुसार हाल उपत्यका 6 वटा होल्डिङ सेन्टरमा 388 परिवारलाई राखिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले भने सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न भन्दा पनि सरकारी राहत बुझ्नका लागि म्याद दिएको र यो म्याद केही दिन थप हुने बताएको छ। कार्यकारी समिति अध्यक्ष डाक्टर आनन्द सिंह भाट
1: आधार साहब, यो होल्डिङ सेन्टरमा राखेको सुकुम्बासीहरूलाई 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न यहाँहरूले सूचना दिनुभएको छ। यो एकाएक बस्ती पनि त्यसरी नै भत्काइयो, अहिले होल्डिङ सेन्टरबाट पनि त्यसरी नै हटाउन किन खोज्या?
2: त्यसरी नै भन्न त मिलेन, उहाँलाई पूर्व सूचना दिएकै हो, अनि त्यसो खाता खोल्नेका लागि पनि उहाँलाई टाइम दिएको छ पहिलेदेखि, होइन? अनि त्यही अनुसारले चाहिँ अब त्यो 5 दिनको टाइम भन्ने मात्र त भएन, उहाँहरूलाई चाहिँ अहिले राहत दिने कुरा हो, त्यो राहतको रकम लिएर जाने कुरा हो। त्यसमाथि पनि त्यो अब कस्तो भने रात लिएपछि उहाँहरूलाई छोडिहाल्ने भन्ने चिज पनि होइन, उहाँको डाटा बेस हामीले चाहिँ भूमि समस्या समाधान जुन एउटा समिति बनेको छ उहाँलाई पठाइदिने हो। विभिन्न राहत प्याकेजहरू पनि सरकारले दिनुपर्ने पनि डाटा बेसको आधारमा दिने नै हो। अनअटेन्डेड भनेर उहाँलाई चाहिँ हटाउनु खोज्ने भन्ने होइन, उहाँलाई चाहिँ आफ्नो बन्दोबस्तीमा चाहिँ जसरी 2/3 बढी बाहिर बसिराख्नु भएको छ त्यही अनुसारले उहाँले चाहिँ पनि बस्ने भन्ने हो। त्यो अनुसारले हामी फिजिकली बुझ्दाखेरि पनि अब धेरै जस्तो सेन्टरहरूले निवेदन दिएर त्यही अनुसारले गर्छौँ भनिसकेको अवस्था पनि हो।
1: यो भनेको चाहिँ तपाईँहरू रात बुझ्नुस् भनेर चाहिँ 5 दिनको समय दिनुभयो?
2: रात बुझ्ने टाइम हो त्यो चाहिँ, रात बुझिसकेपछि अटोमेटिकली त्यस पछाडि त आफ्नो चाहिँ बन्दोबस्ती मिलाउने भन्ने लाइनमा हो त्यो जुन बस्नका लागि मात्रै होइन, किनकि समस्याहरू धेरै आयो, तर पनि कतिपय धेरैजनाहरूले धेरै सेन्टरहरूकोले त्यो लाइनमा तयार पनि हुनुहुन्छ र त्यही अनुसारले भरि पनि सक्नु भएको छ। राधा समय 1-2 चाहिँ मान्छे केही मान्छेहरूले मात्रै हो त्यो पकेटा झिक्ने, त्यो न्युज मिडियाहरूमा चाहिँ त्यो प्रचार प्रसार गर्ने कुराहरू, नत्र धेरै जस्तोले चाहिँ गरिसक्नु भएको छ त्यो कुरा।
1: अनि अध्यक्षज्यू एउटा कुरा भनिदिनु त, यदि उहाँहरूले 5 दिनभित्र पनि रात बुझ्नु भएन भनेदेखि चाहिँ उहाँहरूलाई
2: अल्टिमेटम होइन, त्यो अल्टिमेटम होइन, उहाँलाई म्याच दिएको म्यानेज गर्ने त्यो त पछि सोचिने कुरा आयो, अहिलेलाई चाहिँ हामीले त्यो अहिले एउटा व्यवस्था हो, सर्टेन टाइम फ्रेम दिनै पर्छ, टाइम फ्रेम नदिकन चाहिँ गाह्रो हुन्छ भन्ने हिसाबले टाइम फ्रेम दिएको हो, त्यो त पछि सोचिने कुरा आयो नि त, होइन? अल्टिमेटम होइन, अल्टिमेटमको रूपमा नबुझौँ त्यसलाई, एउटा टाइम लाइन मात्र दिएको हो, टाइम लाइन अनुसारले उहाँले चाहिँ भरेर अब उहाँले पनि कोअपरेट गर्ने कुरा आयो, त्यही अनुसारले सहजीकरण गरिसकेपछि के कस्तो हुन्छ पछि त जसले भ्याउँदै भएन के भयो त्यो अवस्थामा त 1-2 थप हुने अथवा के गर्ने त छँदैछ, त्यो त हामीले चाहिँ जसरी हो सहयोग गर्ने कुरा हो नि।
1: अनि डाक्टर साहब, 5 दिनभित्र उहाँहरूले रात बुझ्नु भएन भने चाहिँ के गर्नुहुन्छ?
2: के गर्नुहुन्छ भन्ने कुरा त अहिले नसोधौँ, हामीलाई के गर्ने भन्ने चिजको कुरै आएन नि, के गर्ने भन्ने त उहाँले चाहिँ रात बुझ्ने भन्ने सरकारले निर्णय गरेको छ, रात लिएर सरकारको चाहिँ त्यही अनुसारले जुन सहयोग गर्ने रात प्याकेज छ, प्याकेज अनुसारले त उहाँले चाहिँ त्यो लिएर उहाँलाई त्यसपछि भनेको चाहिँ जुन भेरिफिकेसन छ, भेरिफिकेसन भइसकेपछि भूमिहीन हुनुहुँदो रहेछ भने त त्यो अनुसारले सरकारले गर्न खोजेकै छ त, त्यो अनुसारले त्योभन्दा बाँकी मैले के भन्नु त
1: क्लियर गरिदिनु नि डाक्टर साहब। यो जिज्ञासै बाँकी भयो, थोरै कुरा
2: मैले तपाईँलाई भन्नुपर्ने कुरा भनिसकेको
1: क्लियर गरिदिनु,
2: मैले क्लियर गरिदिइसके त
1: यदि उहाँहरूले यो 5 दिनभित्रमा राहत बुझ्नु भएन भनेदेखि त्योभन्दा पछाडिको सरकारबाट पाउने सेवा सुविधा कटौती गर्ने हो,
2: त्यो त मैले त्यो भन्न सक्दिनँ, त्यो अहिले कटौती हुने भन्ने नै कुरा आउँदैन नि, पब्लिक नागरिकले पाउने सेवाहरू त पाइहाल्नुहुन्छ नि त, उहाँले नै ढिला हुन्छ, उहाँले नै अप्ठ्यारो हुन्छ भने त उहाँले टाइममा चाहिँ कोअपरेट गरिदिनु पर्यो कि, आफ्ना डकुमेन्टहरू उहाँले चाहिँ कतिपय नबुझेको डकुमेन्ट नल्याएर ढिला भएको अवस्थामा त उहाँले नै कोअपरेट गरिदिनु पर्यो नि त, ढिला हुने कुरा हाम्रोबाट चाहिँ असहयोग हुने कुरा होइन कि, उहाँहरूले नै सहयोग गरेर कोअपरेट गर्थ्यो भने त भइहाल्ने कुरा भयो,
1: 3 महिनाभित्रमा उहाँहरूलाई लाल पर्जा दिने भनेर
2: कुरा।
3: यो PSBS गोर्खा रेडियो हो।

0: SBS गोर्खा रेडियो
1: सैन्य समुदायमा
0: बेलायत भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: मुलुकका 11 जिल्लामा बर्ड फ्लू संक्रमण फैलिएको पशु सेवा विभागले जनाएको छ।
1: पशु सेवा विभागले प्रतिवेदन सार्वजनिक गर्दै 3 महिनादेखि मुलुकका विभिन्न ठाउँमा देखिएको रोग हालसम्म 11 जिल्लाका 82 ठाउँमा पुष्टि भएको बताएको छ। विभागका अनुसार गत चैत 4 गते मोरङ जिल्लाबाट शुरू भएको संक्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे प्लाञ्चोक जिल्लामा फैलिएको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले संक्रमण तत्काल नियन्त्रणमा लिन उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी काम थालिएको बताउनुभयो। रोग नियन्त्रण गर्ने क्रममा सरकारले ठूलो संख्यामा पंक्षी र पंक्षीजन्य सामग्रीको नष्ट गरेको छ। यसै गरी रोग फैलाउन सक्ने 9,89,000 अण्डा र 1,95,000 किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। संक्रमण नियन्त्रणका लागि प्राविधिक रूपमा पनि विशेष तयारी गरिएको महानिर्देशक दाहालले बताउनु भएको छ। पशु सेवा विभागले पंक्षी पालक किसानलाई उच्च सतर्कता अपनाउन, फार्ममा जैविक सुरक्षाका उपाय कडाई साथ लागू गर्न र पंक्षीमा कुनै पनि असामान्य लक्षण देखिए पशु सेवा केन्द्रमा जानकारी गराउन भनेको छ।
0: जनता समाजवादीका सांसद महन्त ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको काम गरिरहेको आरोप लगाउनु भएको छ। आज संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामला तथा शासन समितिको बैठकमा बोल्दै सरकारको प्राथमिकतामा देश र जनता नरहेको बताउनुभयो।
2: जनताको हातमा त केही छैन, सब गइसक्यो, त हाम्रो स्वतन्त्रतामाथि असर परिरहेको छ। किनकि बाहिरको मानिसहरू सबै चिज कब्जा गरिहाल्यो र उनीहरूको चित्त बुझाउने गरी चाहिँ सारा काम भइरहेको छ। त हामी त त्यो उसमा कहीँ पर्दै पर्छ। हामी देशको नागरिक हो, हाम्रो चित्त बुझाउने किसिमको, हाम्रो चाहिँ भला बुढा सोच्ने किसिमको हाम्रो सरकार नै हुने हो। त हाम्रो सरकारै छैन, यो त बाहिरवालाको सरकार हो। उनलाई त बाहिरवाला त्यहीँलाई बाहुबाही दिनै राखेका छ नि।
0: अब खबर फटाफट।
3: विदेश पठाउने भन्दै 23,65,000 ठगि गर्ने 3 काठमाडौँ प्रहरीको फन्दामा चितवन रत्नगर 1 युवक राज पराजुली, दोलखा जिरी 3 टंकबहादुर खड्का र सुनसरी धरान 6 मनिष पोदारलाई कार्यवाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा। कालीकोटको महाबई गाउँपालिका 6 माविका विद्यार्थीलाई करेसाबारी सम्बन्धी सिप सिकाउँदै एक घर एक करेसाबारी एक घर 5 बिरुवा कार्यक्रमका लागि 200 विद्यार्थी तालिम लिँदै। समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनको देवनगरमा टाइगर सेन्चुरी योजना लागू गरिँदै बस्ती पसेका र घाइते अवस्थामा भेटिएका बाघको व्यवस्थापन गरिने। 13 फेदाब गाउँपालिकाका किसानलाई खेतीका लागि झापाको गोलोक गोवर्धन गौशालाको 92 हल बहर गोरु सहयोग, विपन्न परिवारलाई प्राथमिकता दिएर बहर गोरु निशुल्क वितरण। भोजपुरको पौवादुङमा गाउँपालिकामा व्यावसायिक पशुपालन गर्ने 21 कृषि फार्मलाई 30,00,000 सहयोग, 20 बंगुर पालन फार्म र 1 बाख्रा पालन फार्मलाई 50% लागत साझेदारी रहने गरी खोर निर्माण, पाठापाठी खरिद र प्राविधिक सहयोग पनि दिइँदै। पोखराका होटल भारतीय पर्यटकले भरिभराउ, पछिल्लो 1.5 महिनामा मात्रै 1.5 लाख भारतीय पर्यटक पोखरा आएको होटल व्यवसाय संघको तथ्याङ्क। र ताप्लेजुङको सिदिङबा गाउँपालिकाले 50 युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई महसुलमा 50% अनुदान दिने, पालिकाभित्रका 2,500 घरधुरी मध्ये मासिक 50 युनिटसम्म खपत गर्ने परिवारलाई राहत।
0: यो वर्ष पनि विदेशी नै डाक्टरको संख्या बढेको पाइएको छ।
4: नेपाल मेडिकल काउन्सिलले वार्षिक झण्डै 2,000 संख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र लाइसेन्स र त्यत्तिकै संख्यामा विदेशाना असल चारित्रिक प्रमाणपत्र दिएको हो। काउन्सिलमा गएको वर्ष 2,122 चिकित्सकले दर्ता प्रमाणपत्र लाइसेन्स लिएका थिए। सोही वर्ष 2,390 चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। यस वर्ष लाइसेन्स लिएकाले भन्दा 268 बढी चिकित्सक विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। काउन्सिलको चारित्रिक प्रमाणीकरण शाखा प्रमुख प्रदीप रिजालले 2020 यता 11,068 चिकित्सकले बाहिरी मुलुक जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका जानकारी दिनुभएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेका अनुसार सबभन्दा धेरै चिकित्सक अमेरिका, बेलायत, मालदिव्स, युएई, अस्ट्रेलिया, भारत, क्यानाडा, जर्मनी जाने गर्छन्। काउन्सिलको तथ्याङ्क अनुसार अमेरिकामा 2020 यता 2,995 चिकित्सक गएका छन्। अमेरिकापछि बेलायतमा 2,637, मालदिव्समा 2,241, अस्ट्रेलियामा 848, संयुक्त अरब इमिरेट्समा 720, क्यानाडामा 148 र जर्मनीमा 92 चिकित्सक गएका छन्। छिमेकी मुलुक भारतमा पनि 918 चिकित्सक गएको तथ्याङ्क छ। काउन्सिलका अनुसार चिकित्सक विभिन्न देश मुलुकमा जाने गरेका छन्।
5: रेडियो, BFBS कुल घर रेडियो हो।

0: होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासी परिवारलाई 5 दिनको समय दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कृतिपुरको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई 5 दिनभित्र खाली गर्न सूचना टाँसेको हो। मनसुन शुरू भइसकेको र होल्डिङ सेन्टरमा बाढ़ी डुबानको जोखिम हुने भन्दै समितिले उनीहरूलाई सुरक्षित ठाउँमा पठाउन 5 दिने समय दिएको हो। उनीहरूलाई आउँदो शुक्रबारसम्म आफै व्यवस्थापन गरेर होल्डिङ सेन्टर छाड्न भनिएको छ। उनीहरूलाई अस्थायी व्यवस्थापनका लागि मात्र होल्डिङ सेन्टरमा राखिएको र त्यहाँ दैनिक जीवन समेत भद्रगोल बनेकाले अब खाली गर्नुपर्ने समिति निर्देशक माचाकाजी महर्जनको भनाइ छ। होल्डिङ सेन्टर खाली गराउन सरकारले राहत तथा पुनस्थापना प्याकेज ल्याएकाले अब कार्यान्वयन गरिने पनि समितिले जनाएको छ। सरकारले विस्थापित परिवारलाई कोठा खोज्न 25,000 पुनस्थापना खर्च र मासिक 15,000 भाडा सहयोग दिने घोषणा पनि गरेको छ। यो रकम भूमि आयोगले स्थायी व्यवस्थापनको टुङ्गो नलाग्दासम्म प्रदान गरिने पनि महर्जनले जानकारी दिनुभएको छ। समितिका अनुसार हाल उपत्यका 6 वटा होल्डिङ सेन्टरमा 388 परिवारलाई राखिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले भने सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न भन्दा पनि सरकारी राहत बुझ्नका लागि म्याद दिएको र यो म्याद केही दिन थप हुने बताएको छ। कार्यकारी समिति अध्यक्ष डाक्टर आनन्द सिंह भाट
1: अधर साहब, यो होल्डिङ सेन्टरमा राखेको सुकुम्बासीहरूलाई 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न यहाँहरूले सूचना दिनुभएको छ। यो एकाएक बस्ती पनि त्यसरी नै भत्काइयो, अहिले होल्डिङ सेन्टरबाट पनि त्यसरी नै हटाउन किन खोज्या?
2: त्यसरी नै भन्न त मिलेन, उहाँलाई पूर्व सूचना दिएकै हो, अनि त्यसो खाता खोल्नेका लागि पनि उहाँलाई टाइम दिएको छ पहिलेदेखि, होइन? अनि त्यही अनुसारले चाहिँ अब त्यो 5 दिनको टाइम भन्ने मात्र त भएन, उहाँहरूलाई चाहिँ अहिले राहत दिने कुरा हो, त्यो राहतको रकम लिएर जाने कुरा हो। त्यसमाथि पनि त्यो अब कसो भने रात लिएपछि उहाँहरूलाई छोडिहाल्ने भन्ने चिज पनि होइन, उहाँको डाटा बेस हामीले चाहिँ भूमि समस्या समाधान जुन एउटा समिति बनेको छ उहाँहरूलाई पठाइदिने हो। विभिन्न राहत प्याकेजहरू पनि सरकारले दिनुपर्ने पनि डाटा बेसको आधारमा दिने नै हो। अनअटेन्डेड भनेर उहाँलाई चाहिँ हटाउनु खोज्ने भन्ने होइन, उहाँलाई चाहिँ आफ्नो बन्दोबस्तीमा चाहिँ जसरी 2/3 बढी बाहिर बसिराख्नु भएको छ त्यही अनुसारले उहाँले चाहिँ पनि बस्ने भन्ने हो। त्यो अनुसारले हामी फिजिकली बुझ्दाखेरि पनि अब धेरै जस्तो सेन्टरहरूले निवेदन दिएर त्यही अनुसारले गर्छौँ भनिसकेको अवस्था पनि हो।
1: यो भनेको चाहिँ तपाईँहरू रात बुझ्नुस् भनेर चाहिँ 5 दिनको समय दिनुभयो?
2: रात बुझ्ने टाइम हो त्यो चाहिँ, रात बुझिसकेपछि अटोमेटिकली त्यस पछाडि त आफ्नो चाहिँ बन्दोबस्ती मिलाउने भन्ने लाइनमा हो त्यो, जुन बस्नका लागि मात्रै होइन, किनकि समस्याहरू धेरै आयो। तर पनि कतिपय धेरैजनाहरूले धेरै सेन्टरहरूकोले त्यो लाइनमा तयार पनि हुनुहुन्छ र त्यही अनुसारले भरि पनि सक्नु भएको छ। राधा समय 1-2 चाहिँ मान्छे केही मान्छेहरूले मात्रै हो त्यो पकेटा झिक्ने, त्यो न्युज मिडियाहरूमा चाहिँ त्यो प्रचार प्रसार गर्ने कुराहरू, नत्र धेरै जस्तोले चाहिँ गरिसक्नु भएको त्यो कुरा।
1: अनि अध्यक्षज्यू एउटा कुरा भनिदिनु त, यदि उहाँहरूले 5 दिनभित्र पनि रात बुझ्नु भएन भनेदेखि चाहिँ उहाँहरूलाई त्यहाँबाट हटाउने
2: अल्टिमेटम होइन, त्यो अल्टिमेटम होइन, उहाँहरूलाई म्याद दिएको म्यानेज गर्ने, त्यो त पछि सोचिने कुरा आयो। अहिलेलाई चाहिँ हामीले त्यो अहिले एउटा व्यवस्था हो, सर्टेन टाइम फ्रेम दिनै पर्छ, टाइम फ्रेम नदिकन चाहिँ गाह्रो हुन्छ भन्ने हिसाबले टाइम फ्रेम दिएको हो, त्यो त पछि सोचिने कुरा आयो नि त, होइन? अल्टिमेटम होइन, अल्टिमेटमको रूपमा नबुझौँ त्यसलाई, एउटा टाइम लाइन मात्र दिएको हो। टाइम लाइन अनुसारले उहाँले चाहिँ भरेर अब उहाँले पनि कोअपरेट गर्ने कुरा आयो, त्यही अनुसारले सहजीकरण गरिसकेपछि के कस्तो हुन्छ पछि त, जसले भ्याउँदै भ्याएन के भयो त्यो अवस्थामा त 1-2 दिन थप हुने अथवा के गर्ने त छँदैछ, त्यो त हामीले जसरी हो सहयोग गर्ने कुरा हो नि।
1: अनि डाक्टर साहब, 5 दिनभित्र उहाँहरूले रात बुझ्नु भएन भने चाहिँ के गर्नुहुन्छ?
2: के गर्नुहुन्छ भन्ने कुरा त अहिले नसोधौँ, हामीलाई के गर्ने भन्ने चिजको कुरै आएन नि, के गर्ने भन्ने त उहाँहरूले चाहिँ रात बुझ्ने भन्ने सरकारले निर्णय गरेको छ, रात लिएर सरकारको चाहिँ त्यही अनुसारले जुन सहयोग गर्ने रात प्याकेज छ, प्याकेज अनुसारले त उहाँले चाहिँ त्यो लिएर उहाँहरूलाई त्यसपछि भनेको चाहिँ जुन भेरिफिकेसन छ, भेरिफिकेसन भइसकेपछि भूमिहीन हुनुहुँदो रहेछ भने त त्यो अनुसारले सरकारले गर्न खोजेकै छ त, त्यो अनुसारले त्योभन्दा बाँकी मैले के भन्नु त
1: क्लियर गरिदिनु नि डाक्टर साहब। यदि उहाँहरूले यो 5 दिनभित्रमा रात बुझ्नु भएन भनेदेखि त्योभन्दा पछाडिको सरकारबाट पाउने सेवा सुविधा कटौती गर्ने हो,
2: त्यो त मैले त्यो भन्न सक्दिनँ, त्यो अहिले कटौती हुने भन्ने नै कुरा आउँदैन, पब्लिक नागरिकले पाउने सेवाहरू त पाइहाल्नु हुन्छ नि त, उहाँले नै ढिला हुन्छ, उहाँले नै अप्ठ्यारो हुन्छ भने त उहाँले टाइममा चाहिँ कोअपरेट गरिदिनु पर्यो कि, आफ्नो डकुमेन्टहरू उहाँले चाहिँ कतिपय नबुझेको डकुमेन्ट नल्याएर ढिला भएको अवस्थामा त उहाँहरूले नै कोअपरेट गरिदिनु पर्यो नि त, ढिला हुने कुरा हाम्रोबाट चाहिँ असहयोग हुने कुरा होइन कि, उहाँहरूले नै सहयोग गरेर कोअपरेट गरिदियो भने त भइहाल्ने कुरा भयो।
1: 3 महिनाभित्रमा उहाँहरूलाई लाल पर्जा दिने भनेर
2: त्यो कुरा।
3: BFBS Gorkha Radio हो
4: हाम्रो डान्स पार्टीमा नाचौ हामी आज डान्स पार्टीमा आउन आज हाम्रो डान्स

0: मुलुकका 11 जिल्लामा बर्ड फ्लू संक्रमण फैलिएको पशु सेवा विभागले जनाएको छ।
1: पशु सेवा विभागले प्रतिवेदन सार्वजनिक गर्दै 3 महिनादेखि मुलुकका विभिन्न ठाउँमा देखिएको रोग हालसम्म 11 जिल्लाका 82 ठाउँमा पुष्टि भएको बताएको छ। विभागका अनुसार गत चैत 4 गते मोरङ जिल्लाबाट शुरू भएको संक्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे प्लाञ्चोक जिल्लामा फैलिएको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले संक्रमण तत्काल नियन्त्रणमा लिन उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी काम थालिएको बताउनुभयो। रोग नियन्त्रण गर्ने क्रममा सरकारले ठूलो संख्यामा पंक्षी र पंक्षीजन्य सामग्रीको नष्ट गरेको छ। यसै गरी रोग फैलाउन सक्ने 9,89,000 अण्डा र 1,95,000 किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। संक्रमण नियन्त्रणका लागि प्राविधिक रूपमा पनि विशेष तयारी गरिएको महानिर्देशक दाहालले बताउनु भएको छ। पशु सेवा विभागले पंक्षी पालक किसानलाई उच्च सतर्कता अपनाउन, फार्ममा जैविक सुरक्षाका उपाय कडाई साथ लागू गर्न र पंक्षीमा कुनै पनि असामान्य लक्षण देखिए पशु सेवा केन्द्रमा जानकारी गराउन भनेको छ।
0: जनता समाजवादीका सांसद महन्त ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको काम गरिरहेको आरोप लगाउनु भएको छ। आज संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामला तथा शासन समितिको बैठकमा बोल्दै सरकारको प्राथमिकतामा देश र जनता नरहेको बताउनुभयो।
2: जनताको हातमा त केही छैन, सब गइसक्यो, त हाम्रो स्वतन्त्रतामाथि असर परिरहेको छ। किनकि बाहिरको मानिसहरू सबै चिज कब्जा गरिहाल्यो र उनीहरूको चित्त बुझाउने गरी चाहिँ सारा काम भइरहेको छ। त हामी त त्यो उसमा कहीँ पर्दै पर्छ। हामी देशको नागरिक हो, हाम्रो चित्त बुझाउने किसिमको, हाम्रो चाहिँ भलाबुढा सोच्ने किसिमको हाम्रो सरकार नै हुने हो। त हाम्रो सरकारै छैन, यो त बाहिरवालाको सरकार हो। उनलाई त बाहिरवाला त्यहीलाई बाहुबाही दिन नै राखेका छ नि।
0: अब खबर फटाफट।
3: विदेश पठाउने भन्दै 23,65,000 ठगी गर्ने 3 काठमाडौँ प्रहरीको फन्दामा चितवन रत्नगर 1 युवक राज पराजुली, दोलखा जिरी 3 टंकबहादुर खड्का र सुनसरी धरान 6 मनिष पोदारलाई कार्यवाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा। कालीकोटको महाबई गाउँपालिका 6 माविका विद्यार्थीलाई करेसाबारी सम्बन्धी सिप सिकाउँदै एक घर एक करेसाबारी एक घर पाँच बिरुवा कार्यक्रमका लागि 200 विद्यार्थी तालिम लिँदै। समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनको देवनगरमा टाइगर सेन्चुरी योजना लागू गरिँदै बस्ती पसेका र घाइते अवस्थामा भेटिएका बाघको व्यवस्थापन गरिने। 13 फेदाब गाउँपालिकाका किसानलाई खेतीका लागि झापाको गोलोक गोवर्धन गौशालाको 92 हल बहर गोरु सहयोग, विपन्न परिवारलाई प्राथमिकता दिएर बहर गोरु निशुल्क वितरण। भोजपुरको पौवादुङमा गाउँपालिकामा व्यावसायिक पशुपालन गर्ने 21 कृषि फार्मलाई 30,00,000 सहयोग, 20 बंगुर पालन फार्म र एउटा बाख्रा पालन फार्मलाई 50% लागत साझेदारी रहने गरी खोर निर्माण, पाठापाठी खरिद र प्राविधिक सहयोग पनि दिइँदै। पोखराका होटल भारतीय पर्यटकले भरिभराउ, पछिल्लो 1.5 महिनामा मात्रै 1.5 लाख भारतीय पर्यटक पोखरा आएको होटल व्यवसाय संघको तथ्याङ्क। र ताप्लेजुङको सिदिङमा गाउँपालिकाले 50 युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई महसुलमा 50% अनुदान दिने, पालिकाभित्रका 2,500 घरधुरी मध्ये मासिक 50 युनिटसम्म खपत गर्ने परिवारलाई राहत।
0: यो वर्ष पनि विदेशी नै डाक्टरको संख्या बढेको पाइएको छ।
4: नेपाल मेडिकल काउन्सिलले वार्षिक झण्डै 2,000 संख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र लाइसेन्स र त्यत्तिकै संख्यामा विदेशाना असल चारित्रिक प्रमाणपत्र दिएको हो। काउन्सिलमा गएको वर्ष 2,122 चिकित्सकले दर्ता प्रमाणपत्र लाइसेन्स लिएका थिए। सोही वर्ष 2,390 चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। यस वर्ष लाइसेन्स लिएकाले भन्दा 268 बढी चिकित्सक विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। काउन्सिलको चारित्रिक प्रमाणीकरण शाखा प्रमुख प्रदीप रिजालले 2020 यता 11,068 चिकित्सकले बाहिरी मुलुक जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका जानकारी दिनुभएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेका अनुसार सबभन्दा धेरै चिकित्सक अमेरिका, बेलायत, मालदिव्स, युएई, अस्ट्रेलिया, भारत, क्यानाडा, जर्मनी जाने गर्छन्। काउन्सिलको तथ्याङ्क अनुसार अमेरिकामा 2020 यता 2,995 चिकित्सक गएका छन्। अमेरिकापछि बेलायतमा 2,637, मालदिव्समा 2,241, अस्ट्रेलियामा 848, संयुक्त अरब इमिरेट्समा 720, क्यानाडामा 148 र जर्मनीमा 92 चिकित्सक गएका छन्। छिमेकी मुलुक भारतमा पनि 918 चिकित्सक गएको तथ्याङ्क छ। काउन्सिलका अनुसार चिकित्सक विभिन्न 23 मुलुकमा जाने गरेका छन्।
0: Thank you.
5: यो BFBS गोर्खा रेडियो हो।

कथामा पनि पढेको, फिल्ममा पनि देखेको, पढेको देखेको पिरती तिमीसँग हुन लेखेको।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: सरकारले होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासी परिवारलाई पाँच दिनको समय दिएको छ. अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कृतिपुरको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई पाँच दिनभित्र खाली गर्न सूचना टाँसेको हो. मनसुन शुरू भइसकेको र होल्डिङ सेन्टरमा बाढ़ी डुबानको जोखिम हुने भन्दै समितिले उनीहरूलाई सुरक्षित ठाउँमा पठाउन पाँच दिने समय दिएको हो. उनीहरूलाई आउँदो शुक्रबारसम्म आफै व्यवस्थापन गरेर होल्डिङ सेन्टर छाड्न भनिएको छ. उनीहरूलाई अस्थायी व्यवस्थापनका लागि मात्र होल्डिङ सेन्टरमा राखिएको र त्यहाँ दैनिक जीवन समेत भद्रगोल बनेकाले अब खाली गर्नुपर्ने समिति निर्देशक माचाकाजी महर्जनको भनाइ छ. होल्डिङ सेन्टर खाली गराउन सरकारले राहत तथा पुनस्थापना प्याकेज ल्याएकाले अब कार्यान्वयन गरिने पनि समितिले जनाएको छ. सरकारले विस्थापित परिवारलाई कोठा खोज्न 25,000 पुनस्थापना खर्च र मासिक 15,000 भाडा सहयोग दिने घोषणा पनि गरेको छ. यो रकम भूमि आयोगले स्थायी व्यवस्थापनको टुङ्गो नलाग्दासम्म प्रदान गरिने पनि महर्जनले जानकारी दिनुभएको छ. समितिका अनुसार हाल उपत्यका 6 होल्डिङ सेन्टरमा 388 परिवारलाई राखिएको छ. अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले भने सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न भन्दा पनि सरकारी राहत बुझ्नका लागि म्याद दिएको र यो म्याद केही दिन थप हुने बताएको छ. कार्यकारी समिति अध्यक्ष डाक्टर आनन्द सिंह भाट:
4: डाक्टर साहब, यो होल्डिङ सेन्टरमा राखेको सुकुम्बासीहरूलाई पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न यहाँहरूले सूचना दिनुभएको छ. यो एकाएक बस्ती पनि त्यसरी नै भत्काइयो, अहिले होल्डिङ सेन्टरबाट पनि त्यसरी नै हटाउन किन खोज्या?
5: त्यसरी नै भन्न त मिलेन. उहाँलाई पूर्व सूचना दिएकै हो, अनि त्यसको खाता खोल्नेका लागि पनि उहाँलाई टाइम दिएको छ पहिलेदेखि, होइन? अनि त्यो अनुसारले चाहिँ अब त्यो पाँच दिनको टाइम भन्ने मात्र त भएन, उहाँलाई चाहिँ अहिले राहत दिने कुरा हो, त्यो राहतको रकम लिएर जाने कुरा हो. त्यसमाथि पनि त्यो अब कस्तो भने रात लिएपछि उहाँलाई छोडिहाल्ने भन्ने चिज पनि होइन. उहाँको डाटा बेस हामीले चाहिँ भूमि समस्या समाधान जुन एउटा समिति बनेको छ उहाँलाई पठाइदिने हो. विभिन्न राहत प्याकेजहरू पनि सरकारले दिनुपर्ने पनि डाटा बेसको आधारमा दिने नै हो. अनअटेन्डेड भनेर उहाँलाई चाहिँ हटाउनु खोज्ने भन्ने होइन. उहाँलाई चाहिँ आफ्नो बन्दोबस्तीमा चाहिँ जसरी दुई तिहाई भन्दा बढी बाहिर बसिराख्नु भएको छ त्यही अनुसारले उहाँले चाहिँ पनि बस्ने भन्ने हो. त्यो अनुसारले हामी फिजिकली बुझ्दाखेरि पनि अब धेरै जस्तो सेन्टरहरूले निवेदन दिएर त्यही अनुसारले गर्छौँ भनिसकेको अवस्था पनि हो.
4: यो भनेको चाहिँ तपाईँहरू रात बुझ्नुस् भनेर चाहिँ पाँच दिनको समय दिनुभयो?
5: रात बुझ्ने टाइम हो त्यो चाहिँ. रात बुझिसकेपछि अटोमेटिकली त्यस पछाडि त आफ्नो चाहिँ बन्दोबस्ती मिलाउने भन्ने लाइनमा हो त्यो, जुन बस्नका लागि मात्रै होइन, किनकि समस्याहरू धेरै आयो. तर पनि कतिपय धेरैजनाहरूले धेरै सेन्टरहरूले त्यो लाइनमा तयार पनि हुनुहुन्छ र त्यही अनुसारले भरि पनि सक्नु भएको छ. राधासम्म एक दुईवटा चाहिँ मान्छे केही मान्छेहरूले मात्रै हो त्यो पकेटा झिक्ने, त्यो न्युज मिडियाहरूमा चाहिँ त्यो प्रचार प्रसार गर्ने कुराहरू, नत्र धेरै जस्तोले चाहिँ गरिसक्नु भएको छ त्यो कुरा.
4: अनि अध्यक्षज्यू एउटा कुरा भनिदिनु त, यदि उहाँहरूले पाँच दिनभित्र पनि रात बुझ्नु भएन भनेदेखि
5: अल्टिमेटम होइन, त्यो अल्टिमेटम होइन, उहाँलाई म्याद दिएको हो म्यानेज गर्ने, त्यो त पछि सोचिने कुरा आयो. अहिलेलाई चाहिँ हामीले त्यो अहिले एउटा व्यवस्था हो, सर्टेन टाइम फ्रेम दिनै पर्छ, टाइम फ्रेम नदिकन चाहिँ गाह्रो हुन्छ भन्ने हिसाबले टाइम फ्रेम दिएको हो. त्यो त पछि सोचिने कुरा आयो नि त, होइन? अल्टिमेटम होइन, अल्टिमेटमको रूपमा नबुझौँ त्यसलाई, एउटा टाइम लाइन मात्र दिएको हो. टाइम लाइन अनुसारले उहाँले चाहिँ भरेर अब उहाँले पनि कोअपरेट गर्ने कुरा आयो. त्यही अनुसारले सहजीकरण गरिसकेपछि के कस्तो हुन्छ पछि त, जसले भ्याउँदै भ्याएन के भयो त्यो अवस्थामा त एक दुई दिन थप हुने अथवा के गर्ने त छँदैछ, त्यो त हामीले चाहिँ जसरी हो सहयोग गर्ने कुरा हो नि.
4: अनि डाक्टर साहब, पाँच दिनभित्र उहाँहरूले रात बुझ्नु भएन भने चाहिँ के गर्नुहुन्छ?
5: के गर्नुहुन्छ भन्ने कुरा त अहिले नसोधौँ, हामीलाई के गर्ने भन्ने चिजको कुरै आएन नि. के गर्ने भन्ने त उहाँले चाहिँ रात बुझ्ने भने सरकारले निर्णय गरेको छ, रात लिएर सरकारको चाहिँ त्यही अनुसारले जुन सहयोग गर्ने रात प्याकेज छ, प्याकेज अनुसारले त उहाँले चाहिँ त्यो लिएर उहाँलाई त्यसपछि भनेको चाहिँ जुन भेरिफिकेसन छ, भेरिफिकेसन भइसकेपछि भूमिहीन हुनुहुँदो रहेछ भने त त्यो अनुसारले सरकारले गर्न खोजेकै छ त. त्यो अनुसारले त्योभन्दा बाँकी मैले के भन्नु त
4: क्लियर गरिदिनु नि डाक्टर साहब.
5: मैले भनिसकेँ,
4: जिज्ञासै बाँकी भयो, थोरै कुरा
5: मैले तपाईँलाई यदि
4: उहाँहरूले यो पाँच दिन भित्रमा राहत बुझ्नु भएन भनेदेखि त्यो भन्दा पछाडिको सरकारबाट पाउने सेवा सुविधा कटौती गर्ने हो,
5: त्यो त मैले त्यो भन्न सक्दिनँ। त्यो अहिले कटौती हुने भन्ने नै कुरा हुँदैन नि। पब्लिक नागरिकले पाउने सेवाहरू त पाइहाल्नुहुन्छ नि त। उहाँहरूले नै ढिला हुन्छ, उहाँहरूले नै अप्ठ्यारो हुन्छ भने त उहाँहरूले टाइममा चाहिँ कोअपरेट गरिदिनु पर्यो कि आफ्ना डकुमेन्टहरू। उहाँले चाहिँ कतिपय नबुझेको डकुमेन्ट नल्याएर ढिला भएको अवस्थामा त उहाँहरूले नै कोअपरेट गरिदिनु पर्यो नि त। ढिला हुने कुरा हाम्रोबाट चाहिँ असहयोग हुने कुरा होइन कि उहाँहरूले नै सहयोग गरेर कोअपरेट गरिदियो भने त भइहाल्ने कुरा भयो।
4: तिन महिनाभित्रमा

0: मुलुकका 11 जिल्लामा बर्ड फ्लू संक्रमण फैलिएको पशु सेवा विभागले जनाएको छ।
1: पशु सेवा विभागले प्रतिवेदन सार्वजनिक गर्दै 3 महिनादेखि मुलुकका विभिन्न ठाउँमा देखिएको रोग हालसम्म 11 जिल्लाका 82 ठाउँमा पुष्टि भएको बताएको छ। विभागका अनुसार गत चैत 4 गते मोरङ जिल्लाबाट शुरू भएको संक्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितोवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे प्लाञ्चोक जिल्लामा फैलिएको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले संक्रमण तत्काल नियन्त्रणमा लिन उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी काम थालिएको बताउनुभयो। रोग नियन्त्रण गर्ने क्रममा सरकारले ठूलो संख्यामा पंक्षी र पंक्षीजन्य सामग्रीको नष्ट गरेको छ। यसै गरी रोग फैलाउन सक्ने 9,89,000 अण्डा र 1,95,000 किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। संक्रमण नियन्त्रणका लागि प्राविधिक रूपमा पनि विशेष तयारी गरिएको महानिर्देशक दाहालले बताउनु भएको छ। पशु सेवा विभागले पंक्षी पालक किसानलाई उच्च सतर्कता अपनाउन, फार्ममा जैविक सुरक्षाका उपाय कडाई साथ लागू गर्न र पंक्षीमा कुनै पनि असामान्य लक्षण देखिए पशु सेवा केन्द्रमा जानकारी गराउन भनेको छ।
0: जनता समाजवादीका सांसद महन्त ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको काम गरिरहेको आरोप लगाउनु भएको छ। आज संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामला तथा शासन समितिको बैठकमा बोल्दै सरकारको प्राथमिकतामा देश र जनता नरहेको बताउनुभयो।
2: जनताको हातमा त केही छैन, सब गइसक्यो, त हाम्रो स्वतन्त्रतामाथि असर परिरहेको छ। किनकि बाहिरको मानिसहरू सबै चिज कब्जा गरिहाल्यो र उनीहरूको चित्त बुझाउने गरी चाहिँ सारा काम भइरहेको छ। त हामी त त्यो उसमा कहीँ पर्दै पर्छ। हामी देशको नागरिक हो, हाम्रो चित्त बुझाउने किसिमको, हाम्रो चाहिँ भलाबुढा सोच्ने किसिमको हाम्रो सरकार नै हुने हो। त हाम्रो सरकारै छैन, यो त बाहिरवालाको सरकार हो। उनलाई त बाहिरवाला त्यहीँलाई बाहुबाही दिन नै राखेका छ नि।
0: अब खबर फटाफट।
3: विदेश पठाउने भन्दै 23,65,000 ठगी गर्ने 3 जना काठमाडौँ प्रहरीको फन्दामा चितवन रत्नगर 1 का युवक राज पराजुली, दोलखा जिरी 3 का टंकबहादुर खड्का र सुनसरी धरान 6 का मनिष पोदारलाई कार्यवाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा। कालीकोटको महाबई गाउँपालिका 6 वटा माविका विद्यार्थीलाई करेसाबारी सम्बन्धी सिप सिकाउँदै 1 घर 1 करेसाबारी 1 घर 5 बिरुवा कार्यक्रमका लागि 200 विद्यार्थी तालिम लिँदै। समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनको देवनगरमा टाइगर सेन्चुरी योजना लागू गरिँदै बस्ती पसेका र घाइते अवस्थामा भेटिएका बाघको व्यवस्थापन गरिने। 13 थुमको फेदाब गाउँपालिकाका किसानलाई खेतीका लागि झापाको गोलोक गोवर्धन गौशालाको 92 हल बहर गोरु सहयोग, विपन्न परिवारलाई प्राथमिकता दिएर बहर गोरु निशुल्क वितरण। भोजपुरको पौवादुङमा गाउँपालिकामा व्यावसायिक पशुपालन गर्ने 21 वटा कृषि फार्मलाई 30 लाख सहयोग, 20 वटा बंगुर पालन फार्म र 1 बाख्रा पालन फार्मलाई 50% लागत साझेदारी रहने गरी खोर निर्माण, पाठापाठी खरिद र प्राविधिक सहयोग पनि दिइँदै। पोखराका होटल भारतीय पर्यटकले भरिभराउ, पछिल्लो 1.5 महिनामा मात्रै 1.5 लाख भारतीय पर्यटक पोखरा आएको होटल व्यवसाय संघको तथ्याङ्क। र ताप्लेजुङको सिदिङबा गाउँपालिकाले 50 युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई महसुलमा 50% अनुदान दिने, पालिकाभित्रका 2,500 घरधुरी मध्ये मासिक 50 युनिटसम्म खपत गर्ने परिवारलाई राहत।
0: यो वर्ष पनि विदेशी नै डाक्टरको संख्या बढेको पाइएको छ।
4: नेपाल मेडिकल काउन्सिलले वार्षिक झण्डै 2,000 को संख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र, लाइसेन्स र त्यत्तिकै संख्यामा विदेशाना असल चारित्रिक प्रमाणपत्र दिएको हो। काउन्सिलमा गएको वर्ष 2,122 जना चिकित्सकले दर्ता प्रमाणपत्र लाइसेन्स लिएका थिए। सोही वर्ष 2,390 जना चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। यस वर्ष लाइसेन्स लिएकाले भन्दा 268 जना बढी चिकित्सक विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। काउन्सिलको चारित्रिक प्रमाणीकरण शाखा प्रमुख प्रदीप रिजालले 2020 यता 11,068 चिकित्सकले बाहिरी मुलुक जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका जानकारी दिनुभएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेका अनुसार सबभन्दा धेरै चिकित्सक अमेरिका, बेलायत, मालदिव्स, युएई, अस्ट्रेलिया, भारत, क्यानाडा, जर्मनी जाने गर्छन्। काउन्सिलको तथ्याङ्क अनुसार अमेरिकामा 2020 यता 2,995 जना चिकित्सक गएका छन्। अमेरिकापछि बेलायतमा 2,637, मालदिव्समा 2,241, अस्ट्रेलियामा 848 जना, संयुक्त अरब इमिरेट्समा 720, क्यानाडामा 148 र जर्मनीमा 92 जना चिकित्सक गएका छन्। छिमेकी मुलुक भारतमा पनि 918 जना चिकित्सक गएको तथ्याङ्क छ। काउन्सिलका अनुसार चिकित्सक विभिन्न 23 मुलुकमा जाने गरेका छन्।
5: यो बीएफबीएस कुलखान रेडियो हो।

0: सरकारले होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासी परिवारलाई 5 दिनको समय दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कृतिपुरको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई 5 दिनभित्र खाली गर्न सूचना टाँसेको हो। मनसुन शुरू भइसकेको र होल्डिङ सेन्टरमा बाढ़ी डुबानको जोखिम हुने भन्दै समितिले उनीहरूलाई सुरक्षित ठाउँमा पठाउन 5 दिने समय दिएको हो। उनीहरूलाई आउँदो शुक्रबारसम्म आफै व्यवस्थापन गरेर होल्डिङ सेन्टर छाड्न भनिएको छ। उनीहरूलाई अस्थायी व्यवस्थापनका लागि मात्र होल्डिङ सेन्टरमा राखिएको र त्यहाँ दैनिक जीवन समेत भद्रगोल बनेकाले अब खाली गर्नुपर्ने समिति निर्देशक माचाकाजी महर्जनको भनाइ छ। होल्डिङ सेन्टर खाली गराउन सरकारले राहत तथा पुनस्थापना प्याकेज ल्याएकाले अब कार्यान्वयन गरिने पनि समितिले जनाएको छ। सरकारले विस्थापित परिवारलाई कोठा खोज्न 25,000 पुनस्थापना खर्च र मासिक 15,000 भाडा सहयोग दिने घोषणा पनि गरेको छ। यो रकम भूमि आयोगले स्थायी व्यवस्थापनको टुङ्गो नलाग्दासम्म प्रदान गरिने पनि महर्जनले जानकारी दिनुभएको छ। समितिका अनुसार हाल उपत्यका 6 वटा होल्डिङ सेन्टरमा 388 परिवारलाई राखिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले भने सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न भन्दा पनि सरकारी राहत बुझ्नका लागि म्याद दिएको र यो म्याद केही दिन थप हुने बताएको छ। कार्यकारी समिति अध्यक्ष डाक्टर आनन्द सिंह भाट
1: आधार साहब, यो होल्डिङ सेन्टरमा राखेको सुकुम्बासीहरूलाई 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न यहाँहरूले सूचना दिनुभएको छ। यो एकाएक बस्ती पनि त्यसरी नै भत्काइयो, अहिले होल्डिङ सेन्टरबाट पनि त्यसरी नै हटाउन किन खोज्या?
2: त्यसरी नै भन्न त मिलेन, उहाँलाई पूर्व सूचना दिएकै हो, अनि त्यसको खाता खोल्नेका लागि पनि उहाँलाई टाइम दिएको छ पहिलेदेखि, होइन? अनि त्यो अनुसारले चाहिँ अब त्यो 5 दिनको टाइम भन्ने मात्र त भएन, उहाँहरूलाई चाहिँ अहिले राहत दिने कुरा हो, त्यो राहतको रकम लिएर जाने कुरा हो। त्यसमाथि पनि त्यो अब कस्तो भने रात लिएपछि उहाँहरूलाई छोडिहाल्ने भन्ने चिज पनि होइन, उहाँको डाटा बेस हामीले चाहिँ भूमि समस्या समाधान जुन एउटा समिति बनेको छ उहाँहरूलाई पठाइदिने हो। विभिन्न राहत प्याकेजहरू पनि सरकारले दिनुपर्ने पनि डाटा बेसको आधारमा दिने नै हो। अनअटेन्डेड भनेर उहाँलाई चाहिँ हटाउनु खोज्ने भन्ने होइन, उहाँलाई चाहिँ आफ्नो बन्दोबस्तीमा चाहिँ जसरी 2/3 बढी बाहिर बसिराख्नु भएको छ त्यही अनुसारले उहाँले चाहिँ पनि बस्ने भन्ने हो। त्यो अनुसारले हामी फिजिकली बुझ्दाखेरि पनि अब धेरै जस्तो सेन्टरहरूले निवेदन दिएर त्यही अनुसारले गर्छौँ भनिसकेको अवस्था पनि हो।
1: यो भनेको चाहिँ तपाईँहरू रात बुझ्नुस् भनेर चाहिँ 5 दिनको समय दिनुभयो?
2: रात बुझ्ने टाइम हो त्यो चाहिँ, रात बुझिसकेपछि अटोमेटिकली त्यस पछाडि त आफ्नो चाहिँ बन्दोबस्ती मिलाउने भन्ने लाइनमा हो त्यो, जुन बस्नका लागि मात्रै होइन, किनकि समस्याहरू धेरै आयो। तर पनि कतिपय धेरैजनाहरूले धेरै सेन्टरहरूले त्यो लाइनमा तयार पनि हुनुहुन्छ र त्यही अनुसारले भरि पनि सक्नु भएको छ। राधासम्म 1-2 चाहिँ मान्छे केही मान्छेहरूले मात्रै हो त्यो पकेटा झिक्ने, त्यो न्युज मिडियाहरूमा चाहिँ त्यो प्रचार प्रसार गर्ने कुराहरू, नत्र धेरै जस्तोले चाहिँ गरिसक्नु भएको छ त्यो कुरा।
1: अनि अध्यक्षज्यू एउटा कुरा भनिदिनु त, यदि उहाँहरूले 5 दिनभित्र पनि रात बुझ्नु भएन भनेदेखि
2: अल्टिमेटम होइन, त्यो अल्टिमेटम होइन, उहाँलाई म्याद दिएको म्यानेज गर्ने त्यो त पछि सोचिने कुरा आयो। अहिलेलाई चाहिँ हामीले त्यो अहिले एउटा व्यवस्था हो, सर्टेन टाइम फ्रेम दिनै पर्छ, टाइम फ्रेम नदिकन चाहिँ गाह्रो हुन्छ भन्ने हिसाबले टाइम फ्रेम दिएको हो, त्यो त पछि सोचिने कुरा आयो नि त, होइन? अल्टिमेटम होइन, अल्टिमेटमको रूपमा नबुझौँ त्यसलाई, एउटा टाइम लाइन मात्र दिएको हो। टाइम लाइन अनुसारले उहाँले चाहिँ भरेर अब उहाँले पनि कोअपरेट गर्ने कुरा आयो, त्यही अनुसारले सहजीकरण गरिसकेपछि के कस्तो हुन्छ पछि त, जसले भ्याउँदै भ्याएन के भयो त्यो अवस्थामा त 1-2 थप हुने अथवा के गर्ने त छँदैछ, त्यो त हामीले जसरी हो सहयोग गर्ने कुरा हो नि।
1: अनि डाक्टर साहब, 5 दिनभित्र उहाँहरूले रात बुझ्नु भएन भने चाहिँ के गर्नुहुन्छ?
2: के गर्नुहुन्छ भन्ने कुरा त अहिले नसोधौँ, हामीलाई के गर्ने भन्ने चिजको कुरै आएन नि, के गर्ने भन्ने त उहाँले चाहिँ रात बुझ्ने भने सरकारले निर्णय गरेको छ, रात लिएर सरकारको चाहिँ त्यही अनुसारले जुन सहयोग गर्ने रात प्याकेज छ, प्याकेज अनुसारले त उहाँले चाहिँ त्यो लिएर उहाँहरूलाई त्यसपछि भनेको चाहिँ जुन भेरिफिकेसन छ, भेरिफिकेसन भइसकेपछि भूमिहीन हुनुहुँदो रहेछ भने त त्यो अनुसारले सरकारले गर्न खोजेकै छ त, त्यो अनुसारले त्योभन्दा बाँकी मैले के भन्नु त
1: क्लियर गरिदिनु नि डाक्टर साहब। उहाँहरूले यो 5 दिनभित्रमा रात बुझ्नु भएन भनेदेखि त्योभन्दा पछाडिको सरकारबाट पाउने सेवा सुविधा कटौती गर्ने हो?
2: त्यो त मैले त्यो भन्न सक्दिनँ, त्यो अहिले कटौती हुने भन्ने नै कुरा हुँदैन नि, पब्लिक नागरिकले पाउने सेवाहरू त पाइहाल्नुहुन्छ नि त, उहाँहरूले नै ढिला हुन्छ, उहाँहरूले नै अप्ठ्यारो हुन्छ भने त उहाँहरूले टाइममा चाहिँ कोअपरेट गरिदिनु पर्यो कि, आफ्नो डकुमेन्टहरू उहाँले चाहिँ कतिपय नबुझेको डकुमेन्ट नल्याएर ढिला भएको अवस्थामा त उहाँहरूले नै कोअपरेट गरिदिनु पर्यो नि त, ढिला हुने कुरा हाम्रोबाट चाहिँ असहयोग हुने कुरा होइन कि, उहाँहरूले नै सहयोग गरेर कोअपरेट गरिदियो भने त भइहाल्ने कुरा भयो।
1: 3 महिनाभित्रमा उहाँहरूलाई लाल पर्छ दिने भनेर
2: कुरा।
3: यो पीएफबीएस गोर्खा रेडियो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: बेलायत भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोर्खा रेडियो हो।

विश्वकपमा राति भएको खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि शानदार जित निकालेको छ। समूह के अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई 5-0 गोल अन्तरले पराजित गरेको हो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले 2 गोल गर्नुभयो। यस्तै नुनो मेन्डेस, अब्दोहिद नेभान्तो र राफाल लियोले 1-1 गोल गर्नुभयो। यो जितसँगै पोर्चुगल समूह केको अङ्क तालिकामा 4 अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ। समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो। समूह चरणमा लगातार दोस्रो हार बेहोरेको उज्बेकिस्तान अङ्क तालिकाको अन्तिममा छ। गैराति उज्बेकिस्तान विरुद्धको खेलमा 2 गोल गर्दै क्रिस्टियानो रोनाल्डोले लगातार 6 फिफा विश्वकपमा गोल गर्ने कृतिमान बनाउनु भएको छ। फिफा विश्वकपको समूह के अन्तर्गत उज्बेकिस्तान विरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले कृतिमान बनाउनु भएको हो। रोनाल्डोले सन् 2006 दुई हजार छब्बीससम्म लगातार 6 विश्वकप खेल्दा 6 विश्वकपमा गोल गर्नुभएको छ। यसअघि समूहको पहिलो खेलमा कङ्गो विरुद्ध गोल गर्न असफल रोनाल्डोले उज्बेकिस्तान विरुद्ध 6 मिनटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाउनु भयो। रोनाल्डोले सन् 2006 डेब्यू विश्वकपमा 1 गोल गर्नुभएको थियो भने सन् 2010 र 2014 पनि 1-1 गोल गर्नुभएको थियो। यस्तै सन् 2018 पनि स्पेन विरुद्ध ह्याट्रिक सहित 4 गोल गर्नुभएको थियो। सन् 2022 1 गोल गर्नुभएको थियो भने हाल अमेरिकामा भइरहेको विश्वकपमा पनि अहिलेसम्म 2 गोल गर्नुभएको छ। रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो पाको खेलाडी समेत बन्नु भएको छ। उहाँले 41 वर्ष 138 दिन हुँदा उज्बेकिस्तान विरुद्ध गोल गर्नुभएको हो। यसअघि क्यामरनका रोजर मिलाले 42 वर्ष 39 दिनको हुँदा सन् 1994 विश्वकपमा रसिया विरुद्ध गोल गर्नुभएको थियो। विश्वकप प्रतियोगिता अन्तर्गत राति भएको खेलमा इङ्ल्याण्ड र घानाले गोलरहित बराबरी खेलेका छन्। अमेरिकाको बोस्टो स्टेडियममा राति भएको खेलमा इङ्ल्याण्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा चित्त बुझाएको हो। पछिल्ला 5 विश्वकप मध्ये इङ्ल्याण्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो। यो विश्वकपमा गोलरहित बराबरीमा सकिएको यो तेस्रो खेल हो। यसअघि स्पेन र केप भर्डे तथा बेल्जियम र इरानबीचको खेल पनि गोलरहित बराबरीमा सकिएको थियो। बराबरीपछि इङ्ल्याण्ड र घाना दुबईले 4-4 अङ्क जोडेको छ। गोल अन्तरका आधारमा इङ्ल्याण्ड अघि छ। दुबईको नकआउट चरणमा पुग्ने सम्भावना बलियो छ। यसअघि समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले क्रोएसियालाई 4-2 गोल अन्तर र घानाले पानामालाई 1-0 गोल अन्तरले पराजित गरेको थियो। ब्रिगेड अफ गोर्खासको ब्यान्ड विश्वभर हुने ठूला प्रस्तुतिहरूका लागि एक हप्ताको कडा प्रशिक्षणपछि पूर्ण रूपमा तयार भएको छ। जोन